0: ते होचुर यथा बधिरा अश्रिण्वन्तः श्रोत्रेण प्राणन्तः प्राणेन इत्यादि। अर्थात जसरी कान नसुन्ने व्यक्ति पनि अन्य क्रिया द्वारा जीवित रहन्छ त्यसै गरी हामी जीवित रह्यौँ, यो जवाब दियो। त प्रवेश विषः श्रोत्रम, कान पनि फेरि शरीरमा प्रवेश गर्यो। त्यसपछि फेरि मनले भन्यो, मनोहो चक्राम संबत सरम प्रस्यागत्यो वाच कतम सकतम द्रिते जीवितु मिति। मन गयो, फेरि आयो, अरूलाई जीवित देख्यो, फेरि सोध्यो, अरूले बताए, ते होचुर यथा मुग्धा अविद्वागम सुमनसा। अर्थात जसरी मनस्थिति बिग्रेको व्यक्ति जीवित रहन्छ, जसको मनस्थिति बिग्रिया छ त्यो पनि जीवित रहन्छ, त्यसै गरी हामी पनि जीवित रह्यौँ। त फेरि मन पनि शरीरमा प्रवेश गर्यो। अब अथह प्राण, अब प्राणको पालो आयो, सब गएर आयो। जब प्राण जान थाल्यो त सब तिलमिलायो, बिन्ती भाव गर्न थाल्यो, हामीलाई छोडेर नजाऊ, हामीलाई छोडेर नजाऊ, किनकि प्राण बिना कुनै इन्द्रियले कार्य गर्न सक्दैन। अथह प्राण उत्क्रमिष्यन् यथा बृहदारण्यक उपनिषद् छैठौँ अध्यायको पहिलो ब्राह्मणको तेह्रौँ मन्त्र। जब प्राण जान थाल्यो त सबले बिन्ती भाव गरे, तिमी नै ठुलो हौ, तिमी नै सर्वे सर्वा हो, हामी मान्न तयार छौ, प्लिज नगइदेऊ। त यो निश्चित भयो कि प्राण नै सर्वे सर्वा हो। त यहाँ प्रश्न के थियो कि श्री कृष्ण शरीर तत्त्व, श्री राधा रानी प्राण तत्त्व, त यत्रो विवेचन द्वारा वेद द्वारा मैले सिद्ध गरे कि प्राण बिना अरू चिज रहन सक्दैन। त श्री कृष्णको आधार तत्त्व नै राधा तत्त्व हो, यो निष्कर्ष।
1: श्रोताहरू भर्खरै सुन्दै हुनुहुन्थ्यो राधाष्टमी पर्वको उपलक्ष्यमा दिएको राधाष्टमी विषयक प्रवचनको श्रृङ्खला। यसको बाँकी भाग भोलिको कार्यक्रममा अवश्य सुन्नुहोला। हस्त यसका साथै कार्यक्रमबाट सत्सङ्ग प्राप्त गर्नुभयो नि होला भन्ने विश्वासका साथ बिदा चाहन्छु। जय श्री

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। छ बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले भोटेकोशी बाढीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको जनाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बाढी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनु भएको हो। मन्त्री पोखरेलले बाढी प्रभावितको शिक्षा, स्वास्थ्य, उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण भएका निकायको सियर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत चक्रीय राहतको सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानुनी कारवाहीका लागि साउदी नागरिक कानुन व्यवसायलाई वारिसनामा दिई प्रक्रिया अघि बढाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू फडिन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवातर्फका सहसचिव काली प्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने लगायतका निर्णय गरेको छ। सरकारले रसुवाको भोटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले हिजो जल तथा नीति सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको विवरण सङ्कलन गर्न रसुवा जिल्लामा 25 सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सञ्चालन गरिएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग यही भदौ 18 गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी यातायात सञ्चालन आजदेखि गरिएको हो। चिलिमे जल विद्युत केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट तीनवटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीले सो जलविद्युत केन्द्रको हाताभित्र रहेको भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले हिजो आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले संसदमा सहभागी राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासोपा सभापति लामिछाने संयोजक रहनुभएको उच्चस्तरीय राजनैतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकपछि नेपाली कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेको क्षतिको दावी गर्न सुझाव दिएको बताउनुभयो। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर साई, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूको सहभागिता रहेको थियो।
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डिनले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। भेटमा कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत पुनस्थापना तथा पुननिर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो। यसै गरी प्रधानमन्त्री शाहसँग हिजै नेपालका लागि जापानका राजदूत मेइदा तोरूले भेट गर्नुभएको छ। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले जापानका समकक्षी सानाया ताकाइची र परराष्ट्र मन्त्रीले रसुवाका बाढी पीडितप्रति देखाउनु भएको सद्भाव ऐक्यबद्धता सहानुभूति तथा समवेदनाका लागि आभार व्यक्त गर्दै जापान सरकारले जाइका मार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि धन्यवाद ज्ञापन गर्नुभयो। जापान नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले जापानसँग विपदपछिको पुननिर्माण तथा पुनस्थापनामा समेत सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले हिजो विदाई भेट गर्नुभयो। परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले देखाएको ऐक्यबद्धता तथा खोज उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले प्रस्तुत गर्नुभएको बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वादीले बालबालिकाको जन्म दर्ता नागरिकता प्राप्ति लगायतमा देखिएका कानुनी जटिलता सुधार गर्न नयाँ कानुन आवश्यक रहेकाले विधेयक अघि बढाइएको बताउनुभयो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली कङ्ग्रेसका सचेतक निष्कल राईले तीन तहको सरकार र सरकारवालाहरूसँगको समन्वयमा भोटेकोशी बाढी प्रभावितको राहत र पुनस्थापनाको काम अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो। त्यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थाहरूलाई रोक्न नहुने बताउनुभयो। बैठकको सुरुमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा मन्त्री मेहताले आमा तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि 9,25,00,000 रुपियाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हिजो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। त्यस्तै भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले 85,00,000 रुपियाँ सहयोग गरेको छ। काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डाक्टर विराज सिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय बमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावली 2083 दुई नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू कुमार रेग्मी डाक्टर नहकुल सुवेदी विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो। नेपाली कङ्ग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमला देवी पन्त समेतले प्रतिनिधि सभा नियमावली 2083 केही व्यवस्था संविधान विपरीत रहेको दावी गर्दै रिट दायर गर्नुभएको थियो। सर्वोच्चको आदेशमा प्रतिनिधि
सभा नियमावली 2083 को नियम 140 को उपनियम 11 र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको छ। कालीगढले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। र मनासलु हिमालको आरोहण सुरु भएको छ। शरद ऋतुमा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले आरोहण सुरु गरेका हुन्। 39 समूहमा 342 जना पुरुष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेको पर्यटन विभागले जनाएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असोज महिनाको 1 गते बिहिबार, भाद्र शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार सेप्टेम्बर 17 तारिक सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रमको सुरुवातमा पहिलो समाचार गोरखापत्रबाट लिँदैछौ। संसदमा बढ्दै नागरिक संवाद शीर्षकको खबर रहेको छ। संघीय संसद र समितिहरूका गतिविधिमा अब प्रत्यक्ष नागरिक निगरानी बढ्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याइएको हो। सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गर्नुभयो। संघीय संसद सचिवालयको हाल प्रयोगमा रहेको वेबसाइट र संसदीय काम कारवाहीसँग सम्बन्धित प्रणालीलाई एकीकृत गरी डिजिटल पार्लियामेन्ट सुरुवात गरिएको हो। उक्त प्लेटफर्मबाट संसदीय काम कारवाही, सदस्यहरूको संक्षिप्त वैयक्तिक जानकारी र सदन समितिको उपस्थिति र भूमिकाबारे पनि नागरिकले जानकारी पाउनेछन्। अहिले संसदको प्रत्यक्ष प्रसारण र निर्णय प्रतिवेदन अनलाइन पहुँचमा छन्। डिजिटल parliament.gov.np वेब पोर्टलबाट संसदीय काम कारवाहीको एकीकृत जानकारी पाइनेछ। यसअघिको वेबसाइटमा भएका आधारभूत विवरण समेत नयाँ डोमेनमा पनि उपलब्ध छन्। यस्ता छन् विवरण। उपशीर्षकमा गोरखापत्र लेख्छ, डिजिटल पार्लियामेन्ट अन्तर्गत सांसद तथा सदस्यहरूको एकीकृत डिजिटल अभिलेख तयार पारिएको छ, जस अन्तर्गत सांसदको प्रोफाइल, राजनीतिक दल, निर्वाचन क्षेत्र, प्रदेश, सदन तथा अन्य आवश्यक संक्षिप्त विवरण उपलब्ध छन्। बायोमेट्रिक विवरण सुरक्षित गरिएको संसद सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति अनुपस्थिति विवरण राखिएको छ। सदन तथा समितिका बैठकको मिति, समय, स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्य राखिएको सचिवालयले जनाएको छ। योजना अन्तर्गत सरकारी तथा गैर सरकारी विधेयकको डिजिटल दर्ता गरी विशिष्ट पहिचान नम्बर प्रदान गर्ने लक्ष्य राखिएको छ। विधेयक प्रस्तुत भएदेखि पारित वा अन्य अवस्थासम्मको प्रगति अनुगमन गर्न सकिने गरी व्यवस्था गरिएको छ। विधेयकको अभिलेख तथा कारवाहीका विवरण अहिले पनि उपलब्ध रहेका छन्। संसदमा बढ्दै नागरिक संवाद गोरखापत्रको मुख्य समाचार हो यो। भोटेकोसी बाढीमा बेपत्ता सबै मृतक शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। गत भदौ 10 गते भोटेकोसीमा आएको बाढीमा परि 4,000 भन्दा बढी नागरिक बेपत्ता छन्। उनीहरू भेटिने सम्भावना क्षीण बन्दै गएपछि सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृतक घोषणा गर्ने तयारी थालेको छ। बाढीमा मृत्यु भएका 1403 जनाको शव फेला परिसकेको छ भने 4,099 जना अझै बेपत्ता छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाइमा छन्। मुलुकी देवानी संहितामा बेपत्ता व्यक्तिलाई मृत घोषित गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा वा दर्ता गर्न सकिने गरी गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीतिगत र कानूनी सहजीकरणको विकल्पमा छलफल अघि बढाएका छन्। भदौ 10 गते आएको भोटेकोसी बाढीमा परि अहिलेसम्म 1,403 जनाको शव फेला परेको छ। रसुवामा 193 जना, नुवाकोटमा 202 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोर्खामा 78, तनहुँमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 200
22 जना गरी 1403 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो। बाढीमा 102 बाल बालिकाले गुमाए आमा बुवा, उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ। गत भदौ 10 भोटेकोसीमा आएको बाढीमा 102 बाल बालिकाले आमा बुवा गुमाएका छन्। आमा बुवा गुमाउनेमा 49 बालिका र 53 बालक छन्। प्रहरी प्रधान कार्यालयले दिएको तथ्याङ्क अनुसार बाढीमा परि 4,099 जना बेपत्ता छन्। सायद यही बेपत्ताको संख्यामा उनीहरूको आमा बुवा पनि परेकी। बाढीमा 102 बाल बालिकाले गुमाए आमा बुवा, उपशीर्षक दिँदै भोटेकोसी बाढीमा बेपत्ता सबै मृतक अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। छ 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर यो समाचार कान्तिपुरको अग्रपृष्ठको हो। भोटेकोसी बाढीमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्न 22 भदौमा पर्यटन क्षेत्रका अगुवा भेला भएका थिए। पर्यटन मन्त्री खड्गराज पौडेल, पर्यटन सचिव मुकुन्द निरौला लगायत पर्यटन क्षेत्रका व्यवसायी तथा अन्य अगुवा मौन धारण सकिएपछि आआफ्नो बाटो लाग्नुभयो। पर्यटन बोर्डको गेट बन्द भयो, तर गेट बाहिर 3 विदेशी आफन्त र साथीको खोजीमा उभिरहेका थिए। भारतबाट आउनुभएकी विचित्र जैनका हातमा रुसी नागरिक किरिल त्रेतियाकोपको फोटो थियो। कैलाश यात्राका क्रममा नेपाल आउनुभएका उहाँका साथी किरिल 10 भदौको बाढीपछि सम्पर्क विहीन हुनुहुन्छ। उहाँको अवस्थाबारे जानकारी नपाएपछि जैन आफै नेपाल आएर खोजीमा जुट्नु भएको हो। हामी कहाँ जाने, कसरी खोज्ने, कसैले मद्दत गरेन, जैनले भन्नुभयो। उहाँसँगै अर्का एक रुसी नागरिक पनि आफन्तको खोजीमा थिए। 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। ठुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानुन संशोधनको तयारी, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। सरकारले संकटग्रस्त घोषणा गरेका ठुला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानुन संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढाएको हो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी 2 कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ, महानिर्देशक पौडेलले भन्नुभयो। ठुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानुन संशोधनको तयारी, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। बाढीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन, नागरिकले अग्रपृष्ठमा छापेको समाचार हो यो। भदौ 10 गते बिहान भोटेकोसीमा बाढी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डिएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्क प्रयास गर्नुभयो, तर कसैलाई फोन लागेन। बाढीको आवाज धुन्चेसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको आवाज अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि सञ्चार सम्पर्क विच्छेद भयो। टिमुरे, स्याफ्रुबेसी तथा विभिन्न जलविद्युत आयोजनामा खटिएका कसैलाई पनि सम्पर्कमा ल्याउन नसकेपछि डिएसपी राई आफै स्याफ्रुबेसीतिर हिँड्नुभयो। 134 जनाको फौज लिएर गए पनि 12 घुम्तीबाट अगाडि बढ्न असम्भव भयो, किनकि त्यहाँ बाढीले सबै संरचना तहस नहस बनाइसकेको थियो। हामी त पुरै
ब्ल्याक आउट नै भयौं र सुवागढीदेखि माथिका सबै संरचना तहस नहस भएका थिए। सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी मात्रै बाँकी बस्यो। त्यही बीओपीमा भएका 9 जनालाई बाढीले बगायो भने बाँकी 15 जना तत्काल उद्धार र खोजीमा जुटेका थिए। चिलिमे सुरुङमा 4 सब उपशीर्षकमा नागरिक लेख्छ, भोटेकोसी बाढीको 3 सातापछि चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट हिजो 4 जनाको शव निकालिएको छ। बाढीले आयोजनाको सुरुङसम्म पुग्ने सबै सडक र संरचना बगाएका कारण वैकल्पिक सडक निर्माण गरी शनिबार मात्रै उद्धारकर्ता सडक सुरुङभित्र पसेका थिए। खाना पकाउने स्थान र पावर हाउससम्म उद्धार टोली पुगेको थियो। चिलिमे सुरुङमा 4 सब उपशीर्षक दिँदै बाढीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। स्थायी आवास र रोजगारी माग शीर्षकमा गोरखापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। भोटेकोसीमा आएको विनाशकारी हिमबाढीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट 9 का अधिकांश पीड़ितको माग छ, अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस्। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 माछा पोखरी सिल ट्याङ्की र सो वरिपरिका 125 वटा घर पसललाई बाढीले बकाएर बगर बनाएपछि बाँचेकाहरूले अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। प्राकृतिक विपत्तिले उनीहरूको बस्ने ठाउँ मात्र खोसेको छैन, जीविकोपार्जनको आधार समेत खोसिदिएको छ। स्थायी आवास र रोजगारी माग गोरखापत्रको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सर्वदलीय बैठक, सरकारका हरेक कदममा सहयोग, यो समाचार गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौं। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको पहलमा शुरू भएको सर्वदलीय बैठक उच्च स्तरीय

0: यसको बारेमा चाहिँ हामीले जुन स्वस्थानीमा किंवदन्ती सुनेका थियौँ नि, महादेवले मय दानवलाई नष्ट गर्नको लागि विश्वकर्माद्वारा निर्मित एउटा चाहिँ रथ तयार गरेर चाहिँ नष्ट गर्नुभएको थियो राक्षसी प्रवृत्ति भन्ने हामीले चाहिँ त्यो सुनेका थियौँ, पढेका छौँ होइन स्वस्थानीमा। वर्तमानमा पनि हाम्रा कर्मजीवी दाजुभाइ दिदीबहिनीहरूले त्यस्तो खालको मेसिनरी चिजहरू चाहिँ चलाइरहनु भएको छ, प्रयोग गरिरहनु भएको छ होइन। त्यसबाट चाहिँ हामीले के चाहिँ यो विज्ञानसँग पनि जोडेर भन्न सकिन्छ, विज्ञानका आविष्कारहरू त्यस्ता बनून्, त्यस्ता चाहिँ मेसिनहरू बनून् होइन, यन्त्रहरू बनून् जसले मानवलाई हिट गर्ने होइन, त्यस्तो खालको बनोस् यो शुभकामना शुभेच्छा हाम्रा कर्मजीवी अब दाजुभाइहरूलाई दिन चाहन्छु। सँगसँगै विज्ञान र यो जुन औषधिको कुरा गर्नुभयो, यो बिरामी सुरक्षा दिवस कुरा गर्नुभयो नि, औषधि भनेको के हो त भनेदेखि रोग निर्मूल पार्नको लागि चाहिँ हामीले उपयोग गर्छौँ र त्यसको दुरुपयोग भयो भने, जस्तो विज्ञान वरदान हो तर त्यसलाई दुरुपयोग गर्यो भने अभिशाप बन्छ नि होइन, त्यही औषधिलाई दुरुपयोग गरियो भने त्यही औषधिकै कारण मृत्युवरण गर्नुपर्ने बाध्यतासम्म आउन सक्छ। अब हा हो का भरमा अनि चाहिँ विज्ञ विशेषज्ञ डक्टरलाई डक्टरको सल्लाह बिना हामीले जथाभावी औषधि सेवन गर्नु पनि हुँदैन। मैले रेडियोबाट पनि कति चाहिँ त्यो सूचनाहरू सुनेको छु, एन्टिबायोटिक प्रयोग गर्ने कुरामा, अरू अरू अब औषधिहरूको कुरामा रेडियोबाट कति सूचनाहरू आइरहेछन् होइन, मनन गर्नुपर्छ हामीले। र बिरामी स्वयं आफै सचेत बन्न सकिएन भने एउटा रोग अर्को चाहिँ थरी उपचार अथवा अर्को औषधि प्रयोग हुन गयो भने झन् त्यसबाट त झन् ठुलो चाहिँ समस्या उत्पन्न हुनसक्छ। त्यसैले सम्पूर्ण चाहिँ दाजुभाइ दिदीबहिनीहरूमा यो आह्वान गरौँ कि बिरामीको सुरक्षाको लागि अप्नाउनु पर्ने सबै कुराहरू चाहिँ बिरामीका आफन्तहरूले पनि र स्वयं बिरामीले पनि सचेत भएर चाहिँ औषधिको प्रयोग गर्ने, उपचार गर्ने र नियमित औषधि खानुपर्नेहरूले त्यो किसिमको औषधि नियमित रूपमा खाने र अरूको कुरा सुनेर डक्टरको चाहिँ सल्लाहभन्दा बाहेक बाहिर जानु हुँदैन भन्छु म। अनि अघि भर्खर म्यामले भन्नुभएको थियो एआईको कुरा कतिको भरपर्दो हुन्छ भन्ने कुरामा, मैले केही कुराहरू के भेटाएको छु भने यो पढाउने सिलसिलामा पनि मैले केही विषयवस्तुहरू त्यहाँबाट यसो माग्छु, कतिपय चाहिँ सत्य पनि हुन्छन् र कतिपय चाहिँ असत्य पनि हुँदो रहेछन्। एआईबाट प्राप्तको प्राप्त भएको सूचना सबै सत्य हुन्छन् भन्ने हुँदो रहेन, मैले चाहिँ यो आफूले चाहिँ अनुभवै गरेको हो। त्यसो भएर 100% एआईमा भर परेर त्यो खालको औषधि चाहिँ सेवन गर्नु पनि हुँदैन भन्ने मेरो धारणा छ।
1: निकै राम्रो विचार राख्नुभयो सुदर्शनजीले, धेरै धेरै धन्यवाद। अहिलेलाई हामी छुट्टिन्छौँ यता। सुदर्शन सुत्याल हुनुहुन्थ्यो पाँचखालबाट, हामीसँग कार्यक्रम सेरोफेरोमा आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। हामीले धेरै विज्ञान, आज राष्ट्रिय विज्ञान दिवस हो, त्यसैले विज्ञानले धेरै प्रगति गरेको छ, स्वास्थ्यको क्षेत्रमा पनि धेरै प्रगतिहरू भएका छन्। किनभने पहिलाको जमानामा भन्दा अहिले चाहिँ हामीले हाम्रो आयु लामो हुनु, विभिन्न खालका औषधिहरू बन्नु, राम्रा राम्रा औषधिहरू बनेका छन्। कुनै कुनै औषधिहरू त यस्तो यस्तो बनेका छन् कि अब हड्डीमा कस्तो आएछ भने इन्जेक्सन लगाएपछि त्यो हड्डी जिन्दगीभरिको लागि बाँचुन्जेलसम्मको लागि बलियो हुने, अस्टियोपोरोसिस नहुने टाइपको हड्डी दुख्ने नहुने, हड्डी कमजोर भएकाहरूले है, तर त्यो पनि मापन गर्ने फेरि मेसिन छ, त्यसको लागि हस्पिटलै पुग्नुपर्छ। त्यसैले यस्ता यस्ता कुराहरू पनि बनेका छन्, विज्ञानले धेरै प्रगति गरेका छ, तर त्यसलाई हामीले बुझ्न सकेनौँ, त्यसलाई हामीले गलत प्रयोग गऱ्यौँ भने चाहिँ नि हाम्रो बिरामीकै सुरक्षामा चाहिँ फेरि खतरा हुनसक्छ। आजका यी दुई दिवस, राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस, एकअर्कामा कनेक्टेड छन् जस्तो लाग्छ, यसलाई हामीले यसरी जोडेर पनि बुझ्न सकिन्छ। त्यसैले बिरामीको सुरक्षामा हामी सबै सचेत हुन पनि जरुरी छ र स्वयं बिरामी पनि सचेत हुन जरुरी छ भन्ने लाग्छ। र अहिलेका लागि हामी एउटा गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: फेरि पनि स्वागत छ तपाईँहरूलाई। सन्देशपछि रेडियो नेपालको विचार प्रधान कार्यक्रम सेरोफेरोमा। सेरोफेरोमा आज हामी कुराकानी गरिरहेका छौँ राष्ट्रिय विज्ञान दिवस हो आज, त्यसै गरी विश्व बिरामी सुरक्षा दिवस पनि हो, यसै सेरोफेरोमा कुराकानी गरिरहेका छौँ। सुरक्षित उपचारमा विज्ञान प्रविधि र सचेत बिरामीको भूमिका, विज्ञान र प्रविधिको युगमा स्वास्थ्य सम्बन्धी सूचना कति सुरक्षित छन्। आज राष्ट्रिय विज्ञान दिवस पनि भएको हुनाले विज्ञानले हाम्रो जीवनलाई धेरै सजिलो त बनायो। मोबाइलमै स्वास्थ्य सम्बन्धी जानकारीहरू हामी खोज्न सक्छौँ, रिपोर्टको फोटो खिचेर हामी बुझ्न सक्छौँ, प्रश्न सोध्न सक्छौँ, भिडियोहरूमा विभिन्न युट्युब, गुगल, एआई मार्फत हामीले विभिन्न जानकारीहरू लिन सक्छौँ। सूचना पाउनु र सही स्वास्थ्य सल्लाह पाउनु एउटै कुरा हो कि होइन त के लाग्छ तपाईँलाई? हामीले के अब इन्टरनेटको भरमा आफ्नो स्वास्थ्य सल्लाह लिएर त्यही अनुसार उपचार गर्न ठिक होला त, उपयुक्त होला त? कहिलेकाहीँ तपाईँहरूले यस्तो गर्नुभएको छ कि छैन? युट्युब हेरेर, भिडियो हेरेर या टिकटकमा विभिन्न खालका डक्टरहरूका आइराख्या हुन्छन् विचारहरू, यो खानु त्यो खानु, यो गर्नु त्यो गर्नु, त्यो चिजलाई तपाईँहरूले आफ्नो जीवनमा अनुसरण गरेर फाइदा बेफाइदा के भएको छ त्यो कुराहरू हामीसँग सेयर गर्न सक्नुहुनेछ। किनभने आज विश्व बिरामी सुरक्षा दिवस पनि हो, बिरामीको सुरक्षामा डक्टर र स्वास्थ्यकर्मी मात्रै होइन कि बिरामी स्वयं पनि सचेत र साझेदार हुन आवश्यक छ, सचेत हुन जरुरी छ, जागरुक हुन जरुरी छ, बिरामीले पनि बुझ्न जरुरी छ भन्ने कुरा हामीलाई लाग्छ। 42117 21 42 7736 हाम्रो टेलिफोन नम्बर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँको विचार पनि हामी सुन्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो,
4: नमस्कार हजुर।
3: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म धनकुटाबाट रामप्रसाद निरौला बोलिरहेको छु हजुर।
3: रामप्रसादजी कार्यक्रममा स्वागत छ यहाँलाई।
4: हजुर धन्यवाद छ। अब कुरो आयो टिकटक, फेसबुक, युट्युबको कुरो। मैले चाहिँ अहिलेसम्म अब त्यसरी हेरेर आग्रह गरेको छुइनँ डक्टरलाई, तथापि जाँदाखेरि चाहिँ हस्पिटल नै हो। अब कतिपय चाहिँ अब एआई अथवा चाहिँ केही झुटोहरू पनि प्रसारबाजी गरिएको हुन्छ, त्यसमा चाहिँ सचेत रहेर चाहिँ आफूले काम गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ। त्यसबाहेक अब स्वास्थ्यको डक्टरको सल्लाह बिना चाहिँ जथाभावी औषधि सेवन गर्ने होइन, अब त्यसमा अघि पूर्ववक्ता मित्रले भने चाहिँ साह्रै टाढा काल रहेन। अब सल्लाह बमोजिम खाइयो, उपचार गराइयो भने बाँच्ने आफू हो, नभए जथाभावी गरियो भने जीवन अन्त्य त्यहीँबाट पनि हुन्छ। अब औषधि भन्ने कुरा सबल छ भन्ने पनि होइन, त्यसले अब दुःख पनि दिन्छ। तत्पश्चात चाहिँ गरिने चाहिँ एकदमै उपयुक्त चाहिँ सरसल्लाह बमोजिम नै अघि पढ्नुपर्छ जस्तो लाग्छ दिदी मलाई। है त
3: हजुर, धेरै धेरै धन्यवाद रामप्रसादजी यहाँको विचारका लागि। अहिलेलाई हामी छुट्टिन्छौँ। कहाँबाट को हुनुहुन्छ? अर्को साथीलाई स्वागत गर्छु म। हेलो हेलो
5: हेलो, नमस्कार बहिनी। नमस्कार
3: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म जयालक्ष्मी श्रेष्ठ सतुङ्गलबाट।
3: जयालक्ष्मीजी कार्यक्रममा स्वागत छ यहाँलाई।
5: धन्यवाद छ बहिनी।
3: आजको विषय सुन्नुभयो हजुरले?
5: ए अघि एउटा मित्रले भन्दै हुन्थ्यो नि तपाईँले यो गुगल हेरेर युट्युब हेरेर गर्ने कि डाक्टरको सल्लाह हुन्छ भन्नुभयो है, त्यो त्यही विषयमा हो।
3: हजुर हजुर, विषय त आज राष्ट्रिय विज्ञान दिवस हो अनि विश्व बिरामी सुरक्षा दिवस हो होइन, तर हामीले यो दुईवटा कुरालाई चाहिँ जोडेर विज्ञान प्रविधिले जुन विकास गरेको छ अहिलेको समयमा होइन, विज्ञान प्रविधिको विकासले नै त हामीले अहिले विभिन्न सोसल मिडियाहरू प्रयोग गर्न पाइरहेछौँ, विभिन्न खालका अत्याधुनिक उपचार प्रविधिहरू पाइरहेछौँ होइन, एउटै औषधिले धेरै रोग निको पार्नेदेखि लिएर धेरै कुराहरू छ नि त, विज्ञानले त धेरै प्रगति गरेको छ नि त। तर त्यो सँगसँगै चुनौती पनि छ, बिरामीहरूको सुरक्षामा चुनौती पनि छ। कहिलेकाहीँ बिरामीहरूले आफै चाहिँ नि सोसियल मिडिया युज गरेर या चाहिँ नि भिडियो फोटो युट्युब टिकटक गुगलहरूमा खोजेर औषधिहरू खाइराखेका पनि देखिन्छन् होइन। अनि आफूलाई के रोग छ त्यो थाहा नपाएर गलत उपचार भएको पनि हुनसक्छ होइन। बिरामीको सुरक्षाका लागि त बिरामीको परिवार सधैँ हुन्छ भन्ने पनि हुँदैन, र परिवार छ भने पनि उसलाई बिरामीलाई सुरक्षा दिने उसको परिवारलाई पनि जानकारी हुन पर्यो होइन, सुरक्षाको कुरामा होइन, कति औषधिको मात्राको कुरा होला, हेर्ने कुरा होला, अनि गलत ट्रिटमेन्ट होला कि भन्ने कुरा होला, जानकारी त कोही न कोहीलाई त हुनु पर्यो नि त, कि बिरामीलाई हुनु पर्यो कि बिरामीलाई हेर्ने मान्छेलाई हुनु पर्यो। हो त्यसैले आज हामीले यही विषयमा कुराकानी गरिरहेछौँ। बिरामीको सुरक्षाका लागि चाहिँ अहिलेको समयमा विज्ञान प्रविधिले यो विकास त गर्यो, तर चाहिँ कतिको सुरक्षित छ त हाम्रो स्वास्थ्य सुरक्षा, हामी कतिको सुरक्षित छौँ त, हाम्रो स्वास्थ्य कतिको सुरक्षित छ त भन्ने कुरा हो।
5: हजुर, त्यसो भए मैले अब यो म त्यो विषय भन्न चाहन्छु, डाक्टरको परामर्श सल्लाह अनुसार नै दबाई खानुपर्छ। तपाईँलाई अब कस के छ, ब्लड प्रेसर छ कि सुगर छ कि, त्यो अब त्यो डाक्टरको त्यो युट्युबमा हेरेर फेसबुकमा डाक्टरको सल्लाह त्यसरी दबाई खानुभन्दा बरु विशेषज्ञ गएर दबाई खानु नै उचित राम्रो सल्लाह हुन्छ। त्यहाँ सल्लाह गरेर कति महिना खानुपर्छ, यति महिनापछि आऊ भनेर पुरा परामर्श लिन्छ नि, कति यस्तो कति कम भयो कि बेसी छ कि, उसलाई जचाएर नि थाहा पाइन्छ नि कति प्रेसर बढेको छ। डाक्टरले सल्लाह फेरि एक महिनापछि आउनु, तपाईँ पन्ध्र दिनपछि आउनु भन्छ है, त्यो फलोअपमा जानुपर्छ। त्यसरी त्यो युट्युबमै हेरेर खानु खानुपर्छ जस्तो लाग्दैन मलाई, त्यहाँ पनि आफ्नो हामीले फिस तिर्नै पर्छ है बहिनी, बरु डक्टरकै गएर आफू सम्बन्धित डक्टरकै गएर आफ्नो के रोग हो त्यो राम्रोसँग बुझेर वा मात्र दबाई खानुपर्छ। अब मुटुको चेक गर्नु छ कि इसिजी गर्नु छ कि इको गर्नु छ कि, त्यो त घरै बसेर मात्रै हुँदैन, सल्लाह अनुसार मात्रै हुँदैन, कस्तो डाक्टरका जाने भने त्यो विषयमा नै सम्बन्धित मान्छे जानकारी हुनुभयो कि मलाई के भइरहेको छ, मैले कुन डाक्टरका जानु पर्यो, कार्डियोलोजिस्टका जाने हो कि अरू फिजिसियन जाने हो कि, होइन त्यस्तो होइन सबै बुझेर मलाई के भएको छ भन्ने कुरा त्यो बुझेर त्यो विशेषज्ञ गए धेरै राम्रो हुन्छ। त्यसरी तथाभावीसँग नखानु भन्न चाहन्छु म त, त्यो युट्युब फेसबुकमा गुगलमा हेरेर खानु चाहिँ उचित हुँदैन। त्यसले त क्रम त गर्ला, त्यसले क्रम त गर्ला है बहिनी, तर सधैँको लागि त निगुल चाहिँ हुँदैन, त्यसको लागि चाहिँ डक्टरको कहीँ जानुपर्छ जस्तो लाग्छ मलाई, धेरै राम्रो हुन्छ। त्यसै गए पनि म पनि छ मेरो पनि म पनि फलोअपमा गइरहन्छु, बोलाएको बेलामा डक्टरकै सल्लाह अनुसार नै चिकित्सकको सल्लाह अनुसार नै मैले दबाईहरू आफ्नो चाहिँ दिइरहेको
3: छु। हजुर, आफू पनि डक्टर कहाँ जान्छु भन्नुभयो, अनि हजुर डक्टर कहाँ गएको बेलामा तपाईँको परिवारमा अरू कसैले प्रेस्क्रिप्सन हेरेर औषधि खाएको, मतलब औषधि दिँदाखेरि प्रेस्क्रिप्सन नबुझिए पनि चुपचाप औषधि खानुहुन्छ कि डक्टरले लेखिदिएको प्रेस्क्रिप्सन अनुसार चाहिँ आफूले केही प्रश्न पनि गर्नुहुन्छ डक्टरलाई?
5: डक्टरले लेखेको अनुसार नै खानुहुन्छ, अब डाक्टरलाई सोधपुछ पनि गरिन्छ, यो दबाई कति खानुपर्छ, सधैँ खानुपर्छ कि कति खानु, कति महिनासम्म खाएर फेरि छोड्न मिल्छ है, कुनै हुन्छ नि कोलेस्ट्रोलको दबाई हुन्छ, मान्छेले 3 महिना खाऊ 6 महिना खाऊ भन्छ है, कोलेस्ट्रोल बढेको छ हुन्छ, कसैलाई सुगर बढेको हुन्छ, सुगर बढेपछि यसको मात्रा घटाउँछ नि, अनि सोधपुछ गरेर नै खाएको राम्रो, सोधपुछ गर्नुहुन्छ मेरो परिवारले पनि,
3: आफू पनि सोधपुछ गर्नुहुन्छ,
5: आफू पनि सोधपुछ गर्ने, अब यही दबाई जुन खाइरहेको फेरबदल गर्न पर्यो, यही दबाई खाने कि अर्को बदल, कोलेस्ट्रोलको दबाई पहिले 10 mg थियो अब यो 5 mg खान मिल्छ कि मिल्दैन भनेर सोधपुछ गरेर म पनि त्यस्तै सोधपुछ गरेर खान्छु।
3: हजुर, धेरै राम्रो, धेरै धेरै धन्यवाद जयालक्ष्मीजी, यहाँले आफ्नो जुन जानकारी गराउनुभयो त्यसका लागि। जयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो सतुङ्गलबाट, अहिले हामी छुट्टिन्छौँ। जयालक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो, फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, अर्को श्रोता, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो,
6: नमस्कार सर।
3: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म राष्ट्रिय रेडियो श्रोता संघ से बोल रहे हैं सर, छाता चुचरा 9 नंबर वार्ड से कपिल देव पासवान बोल रहे हैं सर।
3: कपिल देव जी, कहाँबाट भन्नु भयो रे?
6: यो छाता पिपरा 9 नंबर वार्ड जितपुर तिर।
3: जितपुर?
6: जितपुर को बगल में छाता पिपरा गाँव, हमरो गाँव।
3: जिल्ला कुन पर्यो, जिल्ला भन्नु न?
6: यो 12 जिल्ला पर्छ सर, 12 जिल्ला।
3: 12 जिल्ला पर्छ, 12 जितपुरबाट गर्नुभयो, किनभने जितपुर त धेरै छन् नि त होइन? तपाईँलाई थाहा हुन्छ तपाईँको त्यहाँ 12 जितपुर त 12 भा हुनाले तपाईँलाई मेरो जितपुर, अनि के भन्नुभयो रे अर्को, पिपरा,
6: छाता पिपरा
3: 9 नंबर वार्ड। 9 नंबर वार्ड त देशैभरि हुन्छ नि, कहाँ कहाँ हुन्छ 9 नंबर। छाता पिपरा भनेर अब अन्त पनि हुनसक्छ, मैले त पहिलोचोटि सुने छाता पिपरा, तर 12 जितपुर छाता पिपरा 9 नंबर भनेपछि बल्ल तपाईँको एक्ज्याक्ट तपाईँको एड्रेस भयो है. अनि कपिल देव, आजको कार्यक्रम सुन्नु भएको छ यहाँले?
6: सुन्नु छ, अलिअलि सुनेको छ. कति दिन लगाउँछ त्यो लाग्दैन, आज त आज पनि लाग्यो. आज आज भन्नु,
3: पहिलोचोटि तपाईँसँग कुराकानी गर्दैछु हो म.
6: पहिलो त्यो आज म खालि बर्दिवास बोल्छ, त्यो बिरगञ्ज एफएममा बोल्छ. त्यो आज त्यो नम्बर पक्राएपछि त्यो आज फुल लगाएको छ, दुईवर नम्बर गइसक्यो म्याडम.
3: त्यही त तपाईँसँग म पहिलोचोटि कुरा गर्दैछु होइन. खुसी लाग्यो मलाई पनि. अनि के गर्नुहुन्छ तपाईँ बारामा?
6: बाडामा एकदम राम्रो छ, एकदम बनिया छ. हाम्रो त्यो आज छ त्यो छाता पिपरा नौनवर वार्डका त्यो गरी माईको मन्दिर छ. त्यसैमा बसेको छु. आज म राजमिस्त्री हो, आज काम बन्द भएछ. त्यो विश्वकर्मा पूजालाई त्यो पूजा गर्नलाई त्यो गरी माई लगाए आएछ. त्यो खेल्ने कुदेलाई आएछ. त्यो प्रोग्राम आएपछि म पुरा पुरा गर्छ सर मिलाइछु.
3: ए गढीमाई मन्दिरको तपाईँ मेन मिस्त्री हुनुहुन्छ? भेरी गुड. गढीमाई मातालाई हाम्रो नमस्कार सुनाइदिनुहोस्, प्रणाम सुनाइदिनुहोस्. सम्पूर्ण नेपालीहरूको रक्षा गर्ने, सम्पूर्ण नेपालीहरूको जीवनमा हाँसो खुसी आओस् गढीमाई माताको आशीर्वादले. अब अब छिटै दसैँ पनि नजिकै आउँदैछ होइन. गढीमाईमा एकदम ठुलो मेला लाग्छ.
6: नमिकै लाग्छ बिरगञ्जमा. त्यो छाता बिउरा मेला लाग्छ, अठमीको मेला लाग्छ त्यो गढीमाई. सबै जति टिम हुन्छ त्यतिमा म भनेर भन्छु, आउनु मिठाई खानु, शुभकामना हाम्रो गढीमाईको दिनु, बिरगञ्जको गढीमाईको दिनु. म बोलाउँछु.
3: धन्यवाद, धेरै धेरै धन्यवाद. हामीले धेरैचोटि लाइभ पनि गरेका छौँ प्रत्यक्ष, त्यहाँबाट त्यहाँको पुजारीज्यूसँग पनि कुराकानी गरेका छौँ गढीमाईको दसैँको बेलामा, नवरथाको नवरात्रीको बेलामा, बुझ्नु भयो. अनि कपिल देवजी आज तपाईँ के भन्नलाई फोन गर्नुभयो?
6: त्यो यो सुन्नेलाई फोन गरेको थियो. हाम्रो गाउँमा एकदम राम्रो छ, राम्रो पनि सबै ठिकै छ. जसलाई त्यो सुनेपछि त्यो अर्को दिन त्यो म भन्छु जे कस्तो कस्तो हुन्छ.
3: हजुर हजुर,
6: त्यही कुराले भनेको थियो. आज त अब सधैँको बात हुन्छ कि के हुन्छ, त्यो खानालाई सबै सबैको बात हुन्छ. त हेर्नु, त्यो पहिलोको खानामा त्यो अबीको खानामा धेरै फरक छ. पहिलोको खाना के छ, त्यो ढेकी छ, ढेकी छ, ढेकी. त्यो ढेकीमा धान कुटेर त्यो खाना पकाउँछ, त्यो अलि मिठो लाग्छ, बहुत मिठो लाग्छ. अब त यो मेलको चाउर पनि राम्रो लाग्दैन, त्यो जति दाल पनि भएपछि त्यो अलि अलि राम्रो लाग्छ, मिठो लाग्छ. त्यो दाल भएपछि त्यो भात राम्रो लाग्दैन. सबै त्यो जति माल छ जति सबै त्यो झाडेर त्यो सफा गरिदियो. त्यसैले त्यो अब हेर्नु, पहिला त्यो खादको भैँसीको मलको बकरीको मलको त्यो धानहरू पाउँछ, मकैहरू पाउँछ, उखुहरू पाउँछ. अब त यो के छ, अब खाद भयो, कुन कुन खाद हो, कुन कुन खाद हो. अब यति न धेरै खाद भयो कि बिया छिर्दै मात्र उम्रियो, उम्रियोपछि त्यो एकदम भइसकियो.
3: कपिल देवजी, तपाईँले भनेको कुरा बुझेँ मैले. पहिलाको कुरा सबै राम्रो थियो, अहिलेको कुराहरू चाहिँ नि आधुनिकतासँगै धेरै कुराहरू बिग्रिएका छन्. खाद्य यो विकासी मल हाल्दाखेरि हाम्रो स्वास्थ्यमा असर गरेको छ भनेर भन्ने कुरा गर्नुभएको छ. पक्कै पनि हरेक कुरा हाम्रो स्वास्थ्यसँग गएर गाँसिन्छ. हामीले गर्ने जीवनमा गर्ने हरेक क्रियाकलाप हाम्रा स्वास्थ्यमा गएर गाँसिन्छन्. तपाईँले तपाईँको एउटा कुरा चाहिँ खुब मन पर्यो, हाम्रो बारामा एकदम राम्रो छ, सबै राम्रो छ भन्नुभयो. जीवनमा सधैँ राम्रो छ भन्न सक्नु पनि ठुलो कुरा हो. आफूसँग होला नहोला तर पनि बाहिर हाँस्नु, आफू खुसी होला नहोला तर पनि बाहिर अरूलाई खुसी देख्न चाहनु, अनि सबैलाई राम्रो भन्नु, आफ्नो ठाउँ राम्रो देख्नु, आफ्नो घर राम्रो देख्नु, आफ्नो परिवार राम्रो देख्नु, यो सबभन्दा राम्रो एउटा सकारात्मक ताको एउटा सबभन्दा ठुलो चाहिँ नि उदाहरण हो. सधैँ खुसी रहनु होला. गढीमाई माताको कृपा हामी सबैलाई रहिरहोस्. धेरै धेरै धन्यवाद कपिल देवजी. अहिले हामी छुट्टिन्छौँ. अन्तिम श्रोता हाम्रो टेलिफोन लाइनमा, छोटो मिठो उहाँको सन्देश विचार के छ स्वास्थ्य सम्बन्धी यो बारेमा सुन्छौँ. को हुनुहुन्छ? हेलो,
7: नमस्कार.
3: नमस्कार, हजुरको शुभ नाम?
7: राम पुकार रायजी पिउँछ।
3: अँ राम पुकारजी, कहिले काहीँ त आउँदैन नि त हो, मलाई पनि बिर्सिन्छु। राम पुकार राय जिपी के अरे रौतहटबाट, कहिले काहीँ ठ्याक्कै बिर्सिन्छ के, सुनिरहेको हुन्छ तर बिर्सिन्छ भन्नलाई। राम पुकारजी आजको विषय सुन्नुभयो हजुरले, छोटो मिठो सन्देश सल्लाह सुझाव के छ यहाँको?
7: छोटो विषय के,
3: सुरक्षा, तपाईँ त स्वास्थ्य क्षेत्रमा काम गरेको मान्छे,
7: साथीहरूको कुरा सुने, आज विश्वकर्मा महाराजको पूजा पनि सबै ठाउँमा भइ भनिरहेको छ। विज्ञानको युग हो, विज्ञानबाट नै हाम्रो स्वास्थ्य आएको छ। डाक्टरको सल्लाह अनुसार नै औषधि जे रोगीहरू छ, ब्लड प्रेसर छ, सिओपिडी छ, जे रोगी छन् उसको आजमा छ, चिनी छ, कोलेस्ट्रोल छ, डाक्टरको सल्लाह अनुसार 6 महिना 2 महिना सालभरमा जतिमा बोलाउनुहुन्छ गएर सल्लाह अनुसार गर्नु। यो त सामाजिक सञ्जाल त पहिले ठिकै हो, आफ्नो मनमस्तिष्क मिलाउनुको लागि, मानसिक शक्ति बढाउनुको लागि छोक पनि हेर्न राम्रै छ मेरो विचारमा। ए यो म के भनौँ, हाम्रो देशमा त स्थिति यस्तो आयो कि कुरीगर धेरै गाह्रो छ, देश विश्वमा भगवान्ले सबैलाई राम्रो
3: गरोस्। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट। कार्यक्रमबाट हामीलाई बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। आज हामीले राष्ट्रिय विज्ञान दिवस र विश्व बिरामी सुरक्षा दिवस, यी दुवै दिवसलाई मर्ज गरेर हामीले स्वास्थ्यसँग सम्बन्धित प्रविधिको यो युगमा चाहिँ नि स्वास्थ्य सुरक्षालाई कसरी हामीले अप्नाउन सक्छौँ, कसरी सुरक्षित रहन सक्छौँ भन्ने कुरालाई उठायौँ, हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ। विज्ञानले हामीलाई सूचना दिएको छ, प्रविधिले त्यसलाई हाम्रो हातसम्म पुर्याएको छ, तर स्वास्थ्यको सवालमा एउटा कुरा सम्झना जरुरी के छ भने सूचना धेरै हुनु र सही उपचार पाउनु एउटै कुरा होइन। इन्टरनेट हाम्रो जानकारीको स्रोत हुनसक्छ, तर व्यक्तिगत डायग्नोसिस र उपचारका लागि योग्य स्वास्थ्यकर्मीको सल्लाह आवश्यक हुन्छ। आफ्नो रोगबारे प्रश्न गरौँ, आफ्नो औषधिबारे बुझौँ, आफ्नो रिपोर्ट बुझौँ, आवश्यक पर्दा सेकेन्ड ओपिनियन पनि लिउँ, किनभने सुरक्षित स्वास्थ्य सेवा केवल अस्पतालको जिम्मेवारी होइन, सचेत बिरामी परिवार, स्वास्थ्यकर्मी र सुरक्षित स्वास्थ्य प्रणाली सबैको साझा जिम्मेवारी हो। यही सन्देशसँगै आजका लागि बिदा हुने सङ्केत स्टुडियोको घडीले गरिसकेको छ। 1 बजी सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण। अहिलेका लागि हामीलाई बिदा दिनुहोस्। टेक्निकल सपोर्टमा पराग पोखरेल र म प्रज्ञा सर बिदा हुन्छौँ। नमस्ते, शुभ दिन।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक बस्दैछ। केही बेरमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपना सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर सोनी मुवागले 3 दिने भ्रमणको लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान 7:35 बजेको उडानमा काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। भ्रमणको क्रममा विपदपछिको पुननिर्माण लगायत दुई देशबीचको आर्थिक राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले आज साँझ 5 बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। 18 दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानैदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्ण भिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक भाँसिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्ण भिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो। त्रिशुलीले सडकको तल्लो भाग बगाएपछि सडक पुरै भाँसिएको थियो। चालु आर्थिक वर्ष 2083-84 सुरुवाती 2 महिनामा सरकारले करिब 2 खर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले कुल खर्च 1,79,73,72,00,000 बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम गरिएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी ऐन 2074 दफा 51 बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याज दर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याज दर 13% निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाको लागि ऋणको अधिकतम ब्याज दर 16% तोकिएको थियो। नयाँ व्यवस्था अनुसार अब सहकारी संस्थाले 13% भन्दा बढी ब्याज लिन पाउने छैनन्। सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार संस्थाले आफ्नो कारोबारको अवस्था, आवश्यकता र औचित्यको विश्लेषण गरी 13% भन्दा कम ब्याज दर समेत निर्धारण गर्न सक्नेछन्। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताको साथ मनाउँछन्। बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल, सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ। आजको दिन कालीगढले उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रने र राम्रो काम गर्न सक्ने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: विज्ञापनपछि बाँकी समाचार. काठमाडौँ उपत्यकाका 1,000 भन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रुपियाँमा चिनी बेचिने भएको छ. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको हो. विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाले प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ. प्यालेस्टाइनी मुक्ति संगठन पीएलओका सदस्य र प्यालेस्टाइनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ. विदेश मन्त्रालयले पीएलओ र प्यालेस्टाइनी प्राधिकरणले अमेरिका प्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाइएको छ. मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालत मार्फत वार्ताको सट्टा कानूनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टाइनी राज्यको मान्यता खोज्ने तथा आतंकवादको महिमा मण्डन गर्ने गरेको पनि आरोप लगाएको छ. ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन. त्यसपछि उहाँले महासभालाई प्रत्यक्ष रूपमा उपस्थित भएर सम्बोधन गर्न नपाए पनि भिडियो मार्फत सम्बोधन गर्नु भएको थियो. रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार. सकियो. हौस् त, नमस्कार.
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद. कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद.
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु. म नरेश न्युपाने. आजको कृषि संवादमा हामी भोटेकोसीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा पशु चौपायामा परेको समग्र क्षतिको अवस्था कस्तो छ, प्रभावित क्षेत्रमा कृषि वन तथा पर्यावरण मन्त्रालय अर्थात् त्यस अन्तर्गतको पशु सेवा विभागको सक्रियता कस्तो छ, भोटेकोसी बाढीपछि सो क्षेत्रमा उत्पन्न हुन सक्ने अन्य महामारीको अवस्था के हुन सक्छ र सरकारी तयारी के छ जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ. कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव तथा पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल. यहाँलाई कृषि संवादमा स्वागत छ.
5: हस्, नमस्कार, धन्यवाद.
4: रसुवाको भोटेकोसीमा आएको जुन बाढी छ,
5: हजुर,
4: त्यो बाढीका कारणले रसुवा, हादिङ र नुवाकोट अझ चितवन समेत लगायतका जिल्लामा परेको पशु चौपायामा परेको समग्र क्षतिलाई यहाँहरूले कसरी चाहिँ त्यसलाई त्यसको प्रारम्भिक क्षति के छ, त्यसको चाहिँ अध्ययन कसरी गरिरहनु भएको छ, यहीँबाट सुरुवात गर्नु.
5: सध्या सान्दर्भिक इस्यु नै हो. अहिले भदौ 10 गतेको महाविपत्ति नै भन्नुपर्छ, प्रलय नै भन्नुपर्छ. एक किसिमले सरस्वती हेर्दाखेरि रसुवाबाट सुरु भयो, त्यो वेग त त्यतिकै थामिँदैन्थ्यो. रसुवामा ठुलो क्षति भयो र नुवाकोट पशुपालनको हिसाबले सधैँ पोटेन्सियल जिल्ला पनि हो. नुवाकोटमा पनि पशु चौपायामा ठुलो क्षति भयो. धादिङ र गोर्खाका पनि नदी तटीय क्षेत्रमा भएका फार्महरू अथवा केही व्यावसायिक फार्म लगायत किसानहरूको होइन आफू पनि विस्थापित हुनुभयो, आफ्नो पशु पक्षीहरू पनि नष्ट भयो र यो प्रभाव चाहिँ त्यसपछि गोर्खा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी सहित त्यहाँ चाहिँ पशु वस्तुको क्षति भएन. तर यहाँबाट गएका पशु पक्षीहरू चाहिँ पशुहरू बेसी होइन, यसमा चाहिँ गाई भैँसीहरू, भेडा बाख्राहरू, बङ्गुरहरू, कुखुराहरू खासै भेटिने कुराहरू भएन. ठुलो सङ्ख्या नदीको छेउछाउमा पनि विस्थापित भनौँ न चाहिँ भगाएर लगेको अवस्था भनेको चाहिँ विशेष 7 जिल्लामा चाहिँ यसको प्रभाव रह्यो. र मूलत चाहिँ लसको हिसाबले धेरै क्षतिको हिसाबले रसुवा र नुवाकोट नि भयो र यसमा चाहिँ हाम्रो सुरुवातदेखि यो महाप्रलय महाविपत्तिमा चाहिँ तत्काल 10 गते 11 गतेदेखि पश्चिम विभाग आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर विभागीय स्तर टोली पनि र यहाँलाई मैले भन्नुपर्छ विशेष गरी यो विपदमा त जिल्ला स्थित पश्चिमका कार्यालयहरू भए, त्यसबाट स्थानीय त सरकारका पश्चिमा शाखा, स्थानीय सरकार स्वयं र जिल्ला स्थित चाहिँ प्रमुख जिल्ला अधिकारी लगायत अरू सर्व चाहिँ म्याडमहरूसँग समन्वय गरिकन पशु पक्षीको क्षेत्रमा यो ठुलो क्षति त छँदैछ, मानवीय क्षति सबै मानवमा लाग्नु पनि भएको थियो. हामीले त्यसमा पनि सहयोग गर्यो आफ्नो हिसाबले, तर पश्चिमका हिसाबले गर्नुपर्ने थप क्षति नहोस् र तत्कालै घाइते पशुको रेस्क्यु उद्धार गर्ने उपचार गर्नुपर्ने कुराहरू, एउटा मात्र चाहिँ भैँसी बाँच्यो भने पनि किसानको धेरै ठुलो बचाउन सकिन्छ, त्यस्ता टोलीहरू पनि हामीले परिचालन गरेका थियौँ। र सुरुवातमा पक्कै पनि मानवीय संवेदनशीलता बढी भएको हुनाले हामीले दुवै क्षेत्रमा मानवीय क्षेत्रमा के सहयोग गर्न सकिन्छ, गएको बेला उद्धारमा सहभागी पनि हाम्रो साथीहरू हुनुभयो भनेपछि, र पशु पक्षीको क्षेत्रमा व्यवस्थापनको हिसाबले पनि हामीले काम गऱ्यौँ। तथ्याङ्क हिसाबले हेर्नुहुन्छ भनेदेखि गाई भैँसीको यो प्रारम्भिक तथ्याङ्कहरू हुन्, किनभने अहिले पनि त्यहाँका किसानहरू कहीँ कहीँ चाहिँ हजुरलाई भन्नुपर्छ त्यहाँको वस्तुस्थिति, गाई भैँसीहरू छन् तिनीहरूको मालिक कसको गाई भैँसी भन्ने थाहा छैन भने त्यस्तो पनि भेटिएको अवस्थाहरू छ भने समग्र रूपमा अहिले किनभने मानवीय क्षति ठुलो भएको छ, आफ्ना कति चाहिँ मानव नै छैन भने चाहिँ पशु पनि कति छन् भनेको त भनिदिने पनि भएन, यद्यपि बिस्तारै तथ्याङ्क सङ्कलन हुँदैछ। र अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार हाम्रो गाई भैँसीको हिसाबले करिब 1580 गाई भैँसी चाहिँ क्षति भएको, बगाएको, पुरिएको अवस्थाहरू छ। बाख्राको हिसाबले झन्नै 2800 बाख्राहरू चाहिँ नष्ट भएको भन्ने कुरो चाहिँ यो विशेष गरी जिल्ला स्थित कार्यालय र स्थानीय सरकार पश्चिम शाखा लगायत नदी तटका क्षेत्रमा हाम्रो सरहरूले गर्नुभएको सामान्य सर्वे अनुसार आएको डेटा पनि यसलाई विस्तृत चाहिँ हामी यसलाई पछि पनि वास्तवमा कति हुन्छ, यथार्थ क्षति कति हो भन्ने कुरो अझै पनि आकलन गर्ने क्रममा छन्। कुखुराको हिसाबले केही व्यवसायिक कुखुरा फार्महरू चाहिँ नदीको तटीय क्षेत्रमा थिए, झन्डै 130,000 भन्दा बढी संख्यामा कुखुरा फार्महरू नष्ट भएका छन्। बङ्गुर फार्महरू पनि नदीकै छेउछाउमा बङ्गुरहरू राख्ने गरिन्छ, करिब करिब चाहिँ 1600-1700 संख्यामा बङ्गुरहरू र नदी तटीय क्षेत्रमा माछा र विशेष गरी चाहिँ अरू चाहिँ यो भौतिक संरचनाको हिसाबले यहाँलाई चाहिँ हाम्रो नेपाल कृषि अनुसन्धान परिषदको चाहिँ माछा लगायत अरू तटीय क्षेत्रमा भएको माछा फार्महरूमा पनि धेरै क्षति भएको चाहिँ जानकारी प्राप्त भएको छ। यी त पशु पक्षमा भएको क्षतिहरू भयो भने सँगसँगै संरचनागत रूपमा पनि नुवाकोटको चाहिँ पशु कार्यालय आंशिक रूपमा क्षति भएको छ। यो हाम्रो टिमुरे रसुवागढीमा पनि एउटा चाहिँ किनभने त्यहाँ नाका पनि थियो, पशु क्वारेन्टाइन चेक पोस्ट थियो, त्यसको चाहिँ अब त्यो सधैँ छैन, त्यो अवस्थै चाहिँ विकराल अवस्थाहरू छ। त्यहाँ क्षति भएको र केही नगरपालिका केही गाउँपालिकाको चाहिँ पशु शाखाहरू पनि बगाएको भन्ने कुरो, उत्तर गएको र अरू कालिकाको पनि भन्ने जानकारी प्राप्त भएको छ। यी भौतिक क्षति पनि भए मानवीय क्षति त कति हो कति भयो र पशु पक्षीको क्षेत्रमा पनि निकै नै ठुलो क्षति भएको अवस्थाहरू छ। र तत्काल हामीले सम्बोधन गर्ने कुराहरू त गरेका छौँ, तर के भने दीर्घकालीन रूपमा गर्नुपर्ने कुराहरू अहिले यहाँको जिज्ञासा हुन सक्छ, त्यसमा पनि पशु विभाग अनुरोध लागि परेको छ।
4: महामारी जुन यो विपद छ
5: हजुर,
4: यो एउटा विनाशकारी बाढी पछि जीवित जो पशु वस्तुहरू चौपायाहरू छन् नि, मालिकविहीन अवस्थामा छन्, फार्महीन अवस्थामा छन्, बोनमा चर्न गएको अवस्थामा बाँचेका छन्, त्यस्ता पशुहरूको उद्धारमा चाहिँ पशु सेवा विभागले के गरिरहेको छ?
5: विभिन्न सामाजिक सञ्जालमा पनि आयो, टिमुरे क्षेत्रमा केही गाईहरू चाहिँ त्यतिकै बसेको अवस्था, गाई चरिरहेको छ, अनर छैन, कसको गाई भन्ने थाहा भएन भन्ने कुराहरू हाम्रो टोलीले रसुवामै थियो त्यो बेलामा, त्यसपछि सिडिओ साहबसँग गएर त्यहाँको डिएसपी साहबसँग समन्वय गरेको के छ त्यहाँको अवस्थाहरू, किनभने त्यहाँ जान सक्ने अवस्थाहरू थिएन। यद्यपि चाहिँ गाई भैँसीको हिसाबले के छ भने तिनीहरू खानग्राहीले घाँसपातहरू त हुन्छ, अब बङ्गुर कुखुराहरूले घाँसपात पनि खाँदैन, त्यसले गर्दाखेरि चाहिँ तिनीहरूको स्वास्थ्यमा प्रतिकूल समस्याहरू छैन, गाईहरू चाहिँ मजाले चरेर बसेको अवस्थाहरू छ, खालि के भनेदेखि अब अनरविहीन वास्तवमा चाहिँ मालिकविहीन भएको अवस्थाहरू छ, हाम्रै संरक्षणमा छन्, यसमा चाहिँ समस्या लिनु पर्दैन भन्ने कुरो उहाँले भन्नुभएको अवस्थाहरू छ। तर त्यो एउटा प्रतिनिधिमूलक रूपमा यहाँलाई भने त्यसमा तलतिर आउने हो भनेदेखि हामीले जुन नदी तटीय क्षेत्रमा एउटा पशु पक्षी क्षेत्रमा के चाहिँ यहाँलाई मैले भन्नु पर्यो भन्दाखेरि वास्तवमा तटीय क्षेत्रमा भनेको चाहिँ सहर बजार हुने, बैङ्क, रेस्टुरेन्ट, अरू अरू अरू चिजहरू घना बस्तीहरू हुने हुनाले चाहिँ ठुला फार्महरू चाहिँ अलि माथि नै हुन्छ, जसले गर्दाखेरि केही फार्महरू परे संख्या मैले भनिहालेँ, किनभने थोरै हुनेको लागि सानो फार्म पनि सर्वस्व हो नि त, त्यसले गर्दाखेरि ठुला सानो भन्ने कुरा भएन, तैपनि निकै ठुलो क्षति त्यो क्षेत्रमा चाहिँ मानवीय क्षति चाहिँ जसरी भएको छ पशु पक्षी क्षेत्रमा कम भए तापनि, किनभने ओभरअल क्षतिको आकलन अझै पनि गर्दैछौँ, किनभने किसानहरूको जीविकोपार्जनको लागि पशु पक्षी कृषि त हो नि वास्तवमा गर्नुपर्ने गर्ने भनेको त्यो चाहिँ छ। तर चाहिँ के भन्दाखेरि व्यवस्थापकीय हिसाबले विस्थापित भएर पशुहरू बस्छ भनेको त्यो एक ठाउँमा हो, अन्त चाहिँ वास्तवमा त्यो नदी तटीय क्षेत्रमा भएका बगिहाल त्यसको व्यवस्थापन भएको छ, र त्योभन्दा बाहेकको क्षेत्रहरूमा
4: भएका पशुको उद्धार र
5: होइन घाइते भएका पशुहरूकोमा चाहिँ हामी तत्कालै भने भोलिपल्टै वास्तवमा कति चाहिँ मान्छे पुगेकै थिएन होला, तत्कालै चाहिँ मन्त्रालयमा चाहिँ माननीय मन्त्रीजीको अध्यक्षतामा एउटा चाहिँ मिटिङ बस्यो, त्यही दिनै बस्यो, अब के गर्ने भनेर हामी भोलिपल्टै पशु विभागको चाहिँ सिनियर उच्च कार्यदल समूह छ, सिनियर म्यानेजमेन्ट टिम बसेर तत्कालै ल हामीले चाहिँ रसुवा र नुवाकोमा तत्काल दुईवटा टोली हामी पठाइहाल्नुपर्छ, यही बेला हामीले काम गर्ने भने हामीले त्यो बेलामा चाहिँ अरू चाहिँ विशेष गरी पशु सेवासँग आबद्ध भएको सङ्घ संस्थाहरू पनि कसरी सहयोग गर्न सक्छ, यसमा चाहिँ सबै जानु पर्यो, स्वतस्फूर्त काम गर्नु पर्यो, यो भनेको हामीले यहाँ बस्ने बेला छैन भने हामीले परिचालन गर्नु, बाटोको अवस्था सह थिएन, त्यही पनि हाम्रो टोलीले त्यहाँसम्म पुगेर चाहिँ दुवै ठाउँमा पुगेको अवस्थाहरू हो, र चाहिँ पछि रेस्क्यूको लागि भने मैले यहाँलाई के भने खासै धेरै पशुहरू रेस्क्यूको लागि बसेको अवस्था भने, किनभने पशु वस्तुहरू मानिसको हिसाबले मानिसहरू भाग्ने क्रममा पशुहरूलाई चाहिँ कतिपयले छोडेर जानु हो बगाएर लग्यो, बरु पशुमा के देख्यो भने केही रेस्क्यू भएका छन् होइन भनेको चाहिँ भनौँ केही चोटपटक लागेकोलाई चाहिँ अलिक सामान्य उपचार गरेर चाहिँ मारेको भनौँ, उहाँहरू चाहिँ जो अनर छ जसको चाहिँ पशुहरू त्यो दिएका छौँ हामीले संयोजन गरेका छौँ, जिल्ला स्थित कार्यालय पनि छ, अरू सङ्घ संस्था पनि पुगेका छन्।
4: अब पशु सेवा विभागको महानिर्देशकको रूपमा यहाँलाई र कृषि वन तथा पर्यावरण मन्त्रालयको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा पशु सेवा विभागलाई एउटा प्रश्न के हो भने, बाढी पछि जति पनि पशु चौपायाहरू चाहिँ मरे नि ती पशु चौपायाहरूको सुरक्षित व्यवस्थापन डिस्पोजलको काम चाहिँ पशु सेवा विभागले कसरी गरिरहेको छ?
5: रसुवा, नुवाकोट, दादिङ, गोर्खा होइन, त्यसपछि चितवन भइगयो, नवलपरासी दुईवटा पूर्व पश्चिम सबै सातैवटा जिल्लामा हाम्रो टोली चाहिँ एउटा समन्वय गर्ने को कहाँ हरेक जिल्लामा हामीले चाहिँ एउटा वरिष्ठ पशु विशेषज्ञ टोलीहरू बनाएका थियौँ समन्वयमा सातैवटा जिल्लामा थियो होइन। हामीले भन्ने कुरो चाहिँ यसलाई व्यवस्थापनमा चाहिँ यसलाई स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर त्यो पशु जहाँ छ जहाँ भेट्यो त्यहीँ व्यवस्थापन गर्दा पनि त्यहाँ चाहिँ वातावरण हिसाबले हरेक हिसाबमा चाहिँ समस्या पनि पर्न सक्छ भन्ने किसिमले चाहिँ एउटा सामान्य एउटा चाहिँ सब व्यवस्थापनको एउटा कार्यविधि बनायो। ल यसरी पशुको सब व्यवस्थापन गरौँ भन्न खोजे कहीँ स्कुलहरू छ छेउछाउमा पनि गाडिदिनु भने कहाँ पानीको स्रोत छ भने त्यहाँ पशु गाड्नु भएन आयो भने जहाँ पायो त्यहीँ गाडेर त भएन नि त एउटा प्रोटोकल बनायो र जाँदा पनि व्यवस्थापन गर्न जाँदा पनि हजुर सुरक्षित तपाईँले त्यो व्यवस्थापन गरेर मान्छे सुरक्षित हुनु पर्यो रोग फैलिन नहुने वातावरण बनाउनु पर्यो भन्ने किसिम उहाँको व्यक्तिगत सुरक्षाका चाहिँ सामग्रीहरू सहित पशु वस्तु चाहिँ गहिरो खालखाना व्यवस्थापन गरिसके पछाडि त त्यो दुर्गन्ध नफैलिस् भन्नको लागि त्यहाँ चुना फिनेल भिर्कोन अथवा भनौँ न निसङ्क्रमण गर्ने औषधिहरू चाहिँ ती सामग्रीहरू सहित चाहिँ हामीले चाहिँ समन्वय गऱ्यौँ र चाहिँ म स्थानीय सरकारलाई एकदम चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो स्थानीय सरकारसँग स्रोत छ नि त वास्तवमा यो हामीसँग चाहिँ त्यो पशुहरू पूर्णको लागि इच्छाबाट चाहियो रोजर चाहियो हरेक ठाउँमा हामीले त्यो टोलीले स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारका पशु सेवा शाखाहरू र हामीसँग भएका चाहिँ सङ्घीय सरकार प्रदेश सरकार निकायहरूको समन्वयमा हामीले करिब करिब 55-60 पशुहरूको चाहिँ सुरक्षित तपाईँले व्यवस्थापन गरिएको छ। मैले ठुलो सङ्ख्यामा पशुहरू हरायो भनेपछि ती त कतिपय पशुहरू पुरिए होइन आज नदीको हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि म एका ठाउँमा म पनि पुगेको थिएँ वस्तुस्थिति हेर्नको लागि नदीको सतह नि 10-15 फिट माथि उठेको छ। अहिले मानिस खोज्ने क्रममा चाहिँ कति मान्छे अझै पनि मानिस हराइरहेका छन् भने जस्तो कतिपय पशुहरू त्यो नदीको भित्र पुरिसकेका छन् भनेदेखि भोलि चाहिँ अरू चिजहरू खन्ने क्रममा चाहिँ त्यसरी दुर्गन्ध नफैलियोस् भनेर हामीले प्रहरी प्रशासन स्थानीय सरकार हाम्रो चाहिँ जिल्ला स्तरीय पशु सेवा कार्यालय र स्थानीय सरकारको पशु सेवा शाखा स्थानीय तहको पशु सेवा शाखासँग समन्वय गरेर यी सामग्रीहरू पनि हामीले चाहिँ एउटा चाहिँ आवश्यक रूपमा प्रदान गरिसकेका छौँ र थप आवश्यक परेर विभाग चाहिँ यहाँहरूको साथमा छ किनकि हामी सबैको कर्तव्य हो हामी सबैको त्याग हो हामीले गर्नुपर्छ भन्ने किसिमले चाहिँ सम्पूर्ण संयन्त्रलाई हाम्रो तर्फबाट परिचालन गरेका छौँ।
4: जति पनि मानिसहरू नागरिकहरू यो बाढीबाट सौभाग्यले बाँच्न सफल हुनुभयो उहाँहरूको कतिपयको पशु चौपाया गुमेको अवस्था छ बगेको अवस्था छ मरेको अवस्था छ त्यस्ता पशु चौपाया आफ्ना घरपालुवा जनावर गुमाएका किसानहरूका लागि राहत तथा क्षतिपूर्तिको लागि पशु सेवा विभागको कुनै केही छलफल बहस कुनै केही क्षतिपूर्तिको व्यवस्था केही छ?
5: राहत तथा पुनर्स्थापना कार्यक्रम सरकारको एकदम चाहिँ उच्च प्राथमिकता परेको अवस्थाहरू छ र यसमा अहिले तत्काल चाहिँ उहाँहरूको व्यवस्थापन आफै कहाँ बस्ने वास्तवमा यहाँ हामीले हेर्न पाउँछौँ टेन्ट अनि सरकारले सके जति गरेको छ यद्यपि चाहिँ स्रोत जुटेको छ तर पुर्याउन गाह्रो भएको अवस्थाहरू छ र हाम्रो हिसाबले यहाँले हेर्नुहुन्छ भनेदेखि मैले चाहिँ कुरा गर्छु विशेष गरी चाहिँ गाई भैँसीको अघि मैले उदाहरण पनि दिएँ घाँसपात खान्छन् भङ्गुरले घाँसपात खाँदैन कुखुराले घाँसपात खाँदैन बाढी प्रभावित नभएको क्षेत्रमा पनि रोडको जुन कनेक्सन टुट्यो नि अथवा चाहिँ धेरै चाहिँ पुलहरू क्षति भयो त्यसले दाना नपुगेर त कसरी व्यवस्थापन गर्ने भने गम्भीर चुनौतीहरू त्यहाँ भएको अवस्थाहरू छ र अरू कतिपय डेरीहरू रहेछ डेरीमा त हजुरको चाहिँ दुध सङ्कलन हुन्छ चिसो पार्न सक्यो त बिग्रिहाल्छ नि त भनेपछि मुलुकमा यसो सरसरी हेर्दाखेरि चाहिँ दुध पदार्थको अभाव भएको देखिन्छ होइन अहिले अलिक कम भएको अवस्थाहरू छ बिस्तारै बढ्ने क्रममा छ मैले यो पनि बिचैमा जोडेँ तर चाहिँ त्यहाँ भएको डेरीबाट चाहिँ सुरक्षित रूपमा ल्याउन सकेको अवस्थाहरू किनभने त्यहाँ चिस्यान गर्ने ठाउँ नै भएन होइन यी कुराहरू पशु सेवाको क्षेत्रमा पनि देखिएको छ त्यो हामीले हेरेका छौँ त्यसलाई सम्बोधन कसरी गर्न सक्छौँ भन्ने कुरो सम्बन्धित वास्तव सबै विभागले आफै गर्न पनि नसक्ने हुनाले चाहिँ स्थानीय सरकारसँग हामीले समन्वय गरेका छौँ र हामी मात्र छैन दानामा चाहिँ दाना उद्योग सङ्घहरू छन् ल यो बेला यो विपदको बेलामा चाहिँ बचाउनु पर्ने कामहरूमा चाहिँ पशु विभागसँग सहकार्य गर्नुहोस् भन्ने उहाँहरूलाई अनुरोध गरेका छौँ केही चाहिँ पशु अधिकारका चाहिँ बसेर पशु कल्याणको क्षेत्रमा काम गर्नुपर्ने सङ्घ संस्थाहरू पनि ल यो यसमा चाहिँ हामी सँगसँगै हातमालो गरेर अगाडि बढौँ अहिले भनेको जसरी पनि उहाँहरूले बचाउनुपर्छ व्यवसाय गर्न त छँदैछ भन्ने किसिमले हामीले अगाडि बढाएका छौँ र विशेष गरी उहाँहरूको चाहिँ यो बेलामा उहाँहरू जोगिसकेपछि उहाँहरूको आफ्नै सही व्यवस्थापन भइसके पछाडि चाहिँ बिस्तारै उहाँको राहत र विशेष राहत त तत्कालको लागि भएर पुनर्स्थापनाको लागि पनि हामीले चाहिँ सोचिसकेका छौँ विशेष गरी अहिले त कति क्षति भयो हामी विवरण पनि लिँदैछौँ आएकोलाई सम्बोधन पनि गर्दैछौँ एकातिर भनेदेखि अरू थप गर्नको लागि क्षतिको विवरण लिने भने चुप्लाएर बसेको अवस्था होइन के आवश्यक छ तत्काल समन्वय गरेका छौँ र भोलिका दिनमा उहाँहरूलाई फेरि उहाँहरू सम्हालिसकेपछि पूर्वत अवस्थामा ल्याउनको लागि र पशु सेवाको क्षेत्रमा चाहिँ काम गर्नको लागि हामी पशु सेवा क्षेत्र हेर्ने भएको नाताले उहाँहरूलाई के कामहरू गर्न सकिन्छ हाम्रो टिमले विशेष पशु सेवा विभागले त्यो वर्कआउट गरेको अवस्थाहरू छ र विशेष स्थानीय सरकारसँग म चाहिँ विशेष 15 स्थानीय तहलाई सरकारले चाहिँ उच्च चाहिँ एकदम चाहिँ प्रभावित क्षेत्र भनेर चाहिँ राजपत्रमै प्रकाशित गरेको छ सम्भव भएसम्म अघि मैले भनेका तथ्याङ्क पनि त्यहीँबाटै आएका त हुन् नि होइन र ती कुरालाई हामी भेरिफाई गर्दै थप क्षतिका विवरण पनि आउने क्रममा छन् हामीले समग्र रूपमा तत्काल अल्पकालीन रूपमा केही कामहरू गरेका छौँ भनेपछि पछि चाहिँ विशेष गरी उहाँलाई चाहिँ पशु
4: सेवाको क्षेत्रमा पशु बिमाको
5: पशु निकै नै बढी अहिले समग्र कृषि क्षेत्रमा यहाँले हेर्नुहुन्छ भनेदेखि करिब 95% बिमा चाहिँ पशु पन्छी र मत्स्यको सेक्टरमा हुन्छ र कतिपय फार्महरू चाहिँ बिमा पनि गर्नुभएको अवस्थाहरू हुन्छ होइन बिमा गर्नुभयो बिमाबाट क्षतिपूर्ति दिने पनि व्यवस्था चाहिँ होइन तर विपदमा यदि कोही बिमा गर्न छुट्नु भएको भए पनि हामीलाई सम्बन्ध सरकार त त्यसको लागि चाहियो नि त, नहुनसक्छ तर बिमा चाहिँ गर्नुपर्ने मैले अपरिहार्य नै छ, किनभने सरकारले 80% चाहिँ बिमामा बिमाको प्रिमियम अनुदान उपलब्ध गराएको छ भनिसके पछाडि त, र बिमा चाहिँ अब काठमाडौँ धाइरहनु पर्दैन, स्थानीय तहमा उही हुन्छ भनेपछि किसानहरूले चाहिँ यसमा बिमा गरिदिनु हुन, अहिले मैले यो विपदमा त अहिले भनेन तर चाहिँ अलिकति यहाँहरू सम्हालिसकेपछि आफ्नो पशु वस्तु चौपाय जोगाउनुको लागि बरू मानिसमा त्यो छैन हजुर, मैले स्पष्ट भन्नु पशु पन्छीको क्षेत्रमा कृषिमा पनि मैले भने 80% सरकारले बिमा प्रिमियम ठुलो चाहिँ यो चाहिँ अनुदान दिनु भन्ने कुरो विश्व जगतमै यहाँले हेर्नु छ भने एकदमै ठुलो प्रयास हो नेपाल सरकारको, होइन हामी अरू अनुदान मात्रै हेर्नु हुँदैन, बिमामा पनि हाम्रो राम्रो भएको अवस्थाहरू छ र बिमाबाट पुनर्स्थापन गर्न सकिन्छ, बिमाबाट सम्बोधन गर्न नसक्ने क्षेत्रहरूमा चाहिँ डेफिनेटली यो विपदको बेलामा यो चाहिँ महाप्रलयको बेलामा चाहिँ हाम्रो चाहिँ तिनै तहको सरकारले गर्न सक्ने समन्वय र पश्चिम विभागको हिसाबले भन्नुहुन्छ भनेदेखि हाम्रो मन्त्रालयसँग समन्वय गरिकन आउँदो वर्ष चाहिँ 15 स्थानीय तहहरूमा सशर्तमा यो वर्ष पनि गर्ने कुराहरू गर्ने, फेरि मैले भन्दैछु यहाँलाई अर्को वर्षमा, किनभने सरकारको रिसोर्स भनेको दीर्घकालीन रूपमा काम गर्नुपर्ने कुराहरू आउँदो वर्षमै तत्काल सम्बोधन गर्ने गरी राख्ने, अहिले चाहिँ हामी अहिले भएकै स्रोतबाट के गर्न सकिन्छ भन्ने उहाँहरूसँग समन्वयमा काम गर्ने अवस्थाहरू चाहिँ हामी गर्दैछौँ।
4: यहाँहरू पशु सेवा विभागको मातहतमा धेरै भेटनरी डक्टरहरू हुनुहुन्छ होइन,
5: हजुर
4: विज्ञहरूको ठुलो टिम पशु सेवा विभागको मातहतमा छ, यो चाहिँ महाविपत्ति पछि यो पशु चौपायाकै कारणले पनि यसको सही व्यवस्थापन हुन सकेन अथवा कहीँ कतै के चुकियो सामान्य ढङ्गले भए पनि तपाईँ अन्य महामारीहरू चाहिँ उत्पन्न खतरा छ,
5: एकदमै
4: महामारीबाट जोगिन आम नागरिकलाई यहाँको सल्लाह के छ?
5: सबभन्दा पहिले एकदम यहाँले भने मरेका पशुको व्यवस्थापन उचित व्यवस्थापन हामी चाहिँ एउटा निर्देशिका प्रोटोकल बनाएर गरिसकेका छौँ, समस्या छैन, यदि फेरि पनि कहीँ देखियो भनेदेखि सम्बन्धित स्थानीय तहको पशुसेवा शाखासँग समन्वय गरिदिनु हुन म चाहिँ जो आम नागरिक जस्तो देख्नुहुन्छ उहाँलाई अनुरोध गर्छु, किनभने त्यो हामी सबै कर्तव्य पनि हुन्छ होइन, र त्यस पछाडि जनावर मरिसके पछाडि चाहिँ व्यवस्थापन भइसकेपछि त्यो छेउछाउको क्षेत्रमा यस्तो चाहिँ विपत्तिको बेलामा प्रलयको बेलामा भाडी पहिरोको बेलामा पशुजन्य महामारीहरू चाहिँ रोगहरू फैलिन सक्छ, जसको लागि हामीले तत्काल सुरुवातमै यो कुरो हामीले चाहिँ त्यही त वैज्ञानिक भने हामी सुरुवातमै प्रक्षेपण गर्ने त भने हामी नदी तटका क्षेत्रमा र जिल्लाहरूमा आवश्यक मात्रामा कतिपय जिल्लाहरूमा हामी निशुल्क भ्याक्सिन गइ पनि सकिएको छ र कतिपय जिल्लाहरूमा भ्याक्सिनको चाहिँ उपलब्ध हामीले गराइ पनि सकेका छौँ, विशेष गरी भ्याउते चर्चरे खोरेत लम्पे सिन रोग होइन रेबिज यस्ता रोग विरुद्धको खोपहरू चाहिँ अहिले हरेक जिल्लामा छ र जिल्ला मात्रै नभएर चाहिँ स्थानीय सरकारसँग समन्वय गरेर तत्काल लाउनुपर्छ भन्ने लाउने गरी अगाडि बढ्नु भएको छ।
4: अन्त्यमा चाहिँ भविष्यमा यस्ता प्राकृतिक तथा वातावरणीय विपदबाट पशुधन जोगाउनका लागि पशु सेवा विभागको चाहिँ दीर्घकालीन योजना अथवा पूर्व तयारी भनेर के छ?
5: तत्कालै रेस्पोन्स गर्न सक्ने जनशक्ति पशु सेवा विभागसँग छ र उहाँहरू तालिम पनि हामीले दिएका छौँ, केही विपद परिहाल्यो भनेदेखि ऱ्यापिड रेस्पोन्स टिम नै वास्तवमा होइन चाहिँ गठन गरेको अवस्थाहरू छ भने तत्काल तिनीहरू वारियर्सको रूपमा चाहिँ हामीले पठाइहाल्ने गरी हामीले त्यो जनशक्ति तयार गरेका छौँ। समग्र रूपमा मुलुक चाहिँ व्यापार घाटामा छ, तर म आज यहीँबाट पनि अनुरोध गर्छु पशु सेवाको क्षेत्रमा हामी चाहिँ ट्रेड सरप्लसमा छ, व्यापार धनात्मक छ, हामी आयातभन्दा दोब्बर निर्यात गर्छौँ र यो सम्भावना अझै पनि आउँदा दिनमा बढी छ भनेपछि यो क्षेत्र जोगाउन र चाहिँ ग्रामीण जीविकाबाट सँगसँगै मुलुकको अर्थतन्त्रलाई सुधार गर्नको लागि यो क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता छँदैछ, तर आजको सन्दर्भ भनेको चाहिँ उहाँहरूलाई फेरि पुनर्स्थापना भएर चाहिँ पशु सेवाको क्षेत्रमा पशु विकासको क्षेत्रमा कसरी आकर्षित गर्न सकिन्छ भन्ने कुरा त्यहाँ बजार चाहिएला त्यहाँ पहिले पुनर्स्थापना हुनुपर्छ, यी कुराहरूमा चाहिँ हामी चाहिँ विपद पछाडिको पुनर्स्थापना कार्यक्रममा चाहिँ एकदम सक्रिय रूपमा चाहिँ हामी लागि परेका छौँ, हामीले उपमान जसकै समय जगतमा त्यसले बसेर चाहिँ हामी निरन्तर समय कसरी के गर्न सकिन्छ त उहाँहरूलाई भनेर हामी लागि परेका छौँ।
4: हस् यहाँले रसुवाको भोडेकोसी बाढी पछि पशु चौपायामा परेको समग्र क्षति र त्यहाँ पशु सेवा विभागको सक्रियता लगायतका धेरै विषयमा महत्त्वपूर्ण जानकारी दिनुभयो र आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
5: यो महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हस् नमस्कार।
4: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले तपाईँले रेडियो नेपालबाट आधुनिक गीतहरू सुनिरहनु भएको छ। भर्खरै सुनायौं नरेन्द्र प्यासीको सुर, निरा पेजीको रचना, राजकुमार बगरको संगीत। यो क्रम निरन्तर रूपमा करिब यसै गरी 2 बजेसम्म रहनेछ। अबको पालोमा सुनाउँदैछौ तारा प्रकाश लिम्बूको स्वरमा रहेको यो अर्को गीत। रचना रहेको छ किरण लिम्बूको भने, संगीत तारा प्रकाश लिम्बूकै।

अहिले सुनायौँ दीपक लिम्बुको स्वर, सुमन योञ्जनको रचना, बसन्त सापकोटाको सङ्गीत। अब सुनाउँदैछौँ यो अर्को गीत, लोकेन्द्र राईको स्वरमा रहेको छ, यमन सुवेदीको रचना रहेको छ भने राम सिटौलाको सङ्गीत।

अब सुनाउँदैछौँ यर्को गीत दुर्गा परियारको स्वरमा चन्द्र रसाइलीको रचना रहेको छ भने सुरेश अधिकारीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 2 बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, रुक्मिणी पोखरेल अनि म विमला राई।

केही समय यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम सार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गायन दीपक खरेल र साथीहरूको स्वरमा राजेन्द्र रिजालको रचना रहेको छ भने शम्भुजित बास्कोटाको संगीत। यो स्वदेश गानपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो हाय नमस्कार कार्यक्रम सम्झना र सन्देशको पर्खाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्ना आफन्तको सम्झना, तपाईँका मनमा भएका सम्झना। यति बेलाको यो बसाइमा तपाईँ आफन्तसँग हुनुहुन्छ या आफन्तबाट टाढा हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या देशदेखि टाढा प्रदेशमा हुनुहुन्छ, तपाईँ जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश हुनसक्छ। त्यसको लागि आउन सक्नुहुन्छ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि तपाईँले हामीलाई टेलिफोन गर्नुपर्ने हुन्छ 42 11 721, 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँका मनभरि सम्झना सन्देश छ भने हामीलाई कल गर्नुलाई भन्न चाहन्छौँ। सुरुवातमा साङ्गीतिक कोसेल राख्छु, यो गीतपछि भने म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। राख्दैछु प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा रहेको गीत।

0: हजुर, कार्यक्रम सम्झना सन्देशमा छौँ। तपाईँलाई मिठा मिठा साङ्गीतिक कोसेली सुनाउँछौँ अनि तपाईँका फोन रिसिभ गर्दै सम्झना सन्देश तपाईँका आफन्तसम्म पुर्याउनुको लागि हामीहरू उपस्थित भइसकेका छौँ। हाम्रो साथमा कोही हुनुहुन्छ, तर आजको विषय पनि मैले तपाईँहरूको माझमा राख्न चाहन्छु। जस्तो कि हामीले बजारबाट किनेर ल्याएका चिजहरू खाँदैछौँ भने शुद्ध पार्नको लागि अथवा त्यसलाई चाहिँ प्रयोग गर्नुभन्दा अगाडि हामीले के विधि अपनाउँछौँ, जस्तै फलफुलका कुरा गरौँ, फलफुल किनेर ल्यायो भने हामीले सोझै खान्छौँ कि कसरी प्रयोग गर्छौँ भन्ने कुरालाई जोडेको छु। तपाईँले कसरी प्रयोग गर्नुहुन्छ त्यो कुरा चाहिँ भन्नुहोला भन्न चाहे। कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: हेलो, गुड आफ्टरनुन, नमस्ते।
0: हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला? शुभ नाम।
1: खोटाङबाट बोल्दैछु, नम्रता राई।
0: हजुर नम्रताजी, के छ खबर?
1: मेरो खबर एकदम ठिक छ, राम्रो छ भन्नुपर्छ। दि हजुरको
0: खोटाङतिरको मौसम कस्तो छ?
1: खोटाङको मौसम भन्नुभयो त मन्द मन्द नै छ भन्नुपर्छ दी।
0: हजुर है, अब बिस्तारै बिस्तारै मन्द मन्द घाम बिस्तारै कम हुँदै जान्छ गर्मी है। हजुर नम्रताजी,
1: हजुर
0: सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु दी।
0: आजको विषय पनि थाहा पाउनुभयो यहाँले?
1: हजुर
0: के गर्नु चाहिँ यहाँले, जस्तै फलफुल किनेर ल्याउनु भयो भने घरमा ल्याइसके

0: यहीतिर हुनुहुन्छ पूर्वली कान्छालाई एकदमै कार्य सफलताको शुभकामना भन्न चाहे, त्यसै गरी सुबैतिर हुनुहुन्छ मनोरञ्जामलिङ टाइटल ट्र्याक, अनि मलेसियातिर हुन्छ राई पिकेलाई पनि कार्य सफलताको शुभकामना, सायमा सचिस रुबी आशिष तेह्र कान्छ राजेश कुमार माझी लगायत सम्पन्न
1: हस्त बाबाई। नम्रता राई खोटाङबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, हामी फेरि पनि अर्को टेलिफोनतर्फ लाग्दैछौँ। को हुनुहुन्छ? हेलो,
2: हजुर, गुड आफ्टरनुन। हजुर
1: हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: म धरानबाट मिडिया प्रेम शेखर प्रसाद श्रेष्ठ।
1: हजुर शेखरजी, शेखरजी कस्तो छ धरानको मौसम?
2: धरान ठिकै छ, घाम लागिरहेको छ तर त्यति कडा पनि छैन, अब मधुरो हुँदै गयो भन्ने देखिन्छ।
1: हजुर हजुर, अहिले सुन्दै हुनुहुन्छ शेखरजीले हामीलाई?
2: अलि आवाज सानो भएर यो आजको विषय अलिक राम्ररी बुझ्न पाइएन।
1: हजुर, आजको विषय भनेको जस्तै हामीले बजारबाट किन्छौँ, मानौ फलफुल किनेर घरमा ल्याएका छौँ भने हामीले कसरी प्रयोग गर्छौँ, कसरी खान्छौँ, खानुभन्दा पहिला हामीले के गर्छौँ भन्ने कुरालाई जोडेको छ।
2: अब त पहिला त आफैले चाहिँ चेक गर्नु पर्यो, जस्तो अब स्याउहरू हुन्छन् त्यसलाई एकदम टल्किने बनाएर त मैन राखेको हुन्छ, टाँसेको हुन्छ, त्यस कारण त्यस्तो किसिमको चाहिँ किन्नु हुँदैन। हामीहरूले चाहिँ अब कति बिसारी हुन्छ, कति रङ लगाएको हुन्छ, त्यसले चाहिँ पहिला चाहिँ हामीले सफा पानीमा चाहिँ त्यसलाई डुबाउने गर्नुपर्छ एक घन्टा जति, अनि त्यसलाई राम्ररी चाहिँ धोई पखाली गरेर त्यसलाई सुकाएर मात्रै पनि चेक गर्नुपर्छ, अनि त्यसलाई चाहिँ राम्ररी हामीले गर्नुपर्छ भन्ने लाग्छ। अब यहाँ टल्काउनको लागि बिक्रीको लागि त एकदम 6 किलो पारिरहेको हुन्छ, सबैभन्दा राम्रो त हामी त्यसलाई धोई पखाली राख्ने। अब जस्तो चामल पनि हामीहरूले त्यो अर्सेनिक हुन्छ, त्यसलाई पनि चाहिँ धेरै बेर ढड्याउने भयो अनि त्यो पानीले पखाल्ने भयो। अब अहिले त के छ भने पहिलो त अब कसौडीमा भात दालहरू पकाइ गुचुचुचुचु फिज आउँथ्यो, त्यसमा अर्सेनिक हुन्छ, विषादीहरू हुन्छ, हल्का चिजहरू माथि जान्छ, त्यसले हामी चाहिँ एकदम ओथार्थ्यौँ, हामीहरू चाहिँ निकाल्थ्यौँ, त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ अब हामीलाई खल्लो जस्तो लाग्थ्यो, तर त्यो चाहिँ त्यो विकारहरू चाहिँ फालिन्थ्यो तर त्यसले हामीलाई राम्रो गर्थ्यो। त्यस कारण चाहिँ हामीहरूले चाहिँ सबै कुरा चाहिँ ध्यान दिएर गर्नुपर्छ भन्ने मलाई लाग्दछ। हजुर
1: हजुर, अब सम्झना सन्देशहरू लाग्यो है त?
2: सम्झना सम्झनु पर्दाखेरि मैले चाहिँ अब आज जन्मदिन परेको छ, नवीन गिरी हुनुहुन्छ चौतारा सिन्धुपाल्चोकको, उहाँको आज जन्मदिन हो। उहाँ चाहिँ मेरो लागि चाहिँ किन अविस्मरणीय हुनुहुन्छ भने नेपालमा सबैभन्दा पहिला चाहिँ यो मोबाइल पड्केको उहाँकै हो भन्ने मलाई थाहा छ, त उहाँलाई सम्झिराखेको छु। अनि त्यसरी नै आज जित नारायण चौधरी भाइ हुनुहुन्छ यता सुनसरीकै, उहाँ चाहिँ हाल चाहिँ पिप्रा सुनसरीको, तर हाल चाहिँ उहाँ बराइन हुनुहुन्छ, उहाँको जन्मदिन परेको छ। अरू नाम भन्नु पर्दाखेरि सीमा कार्की बहिनी हुन्छ, गणेश रसिक पनि हुनुहुन्थ्यो साहित्यकार, इलामको अध्यक्ष हुनुहुन्थ्यो, उहाँको पनि जन्मदिन परेको छ। विक्रम मगर, अस्मिता बस्ने, रञ्जना साउदेन लिम्बू, हेम श्रेष्ठ, सिद्ध चामलिङ राई, शशि बुढा त मिना महतारा, सागर भुजल, शिखर राई, कुमार पौडेल कान्छा, उहाँ चाहिँ इलाममा हुनुहुन्छ, शर्मिला राई, अरू दुई चारजना भन्नु पर्दाखेरि निर्मला भट्ट बैतडी भयो, गोविन्द पन्दोसार मर्चन पनि त्यहीँको हुनुहुन्छ, सुनिता बोरा डडेलधुरा हुनुहुन्छ, रेखा कुमारी विष्ट बहिनी हुनुहुन्छ यता सुदूरपश्चिम कञ्चनपुरको हुनुहुन्छ, हेम सरोवर डोटीको हुनुहुन्छ, मुक्तिनारायण श्रेष्ठ सर हुनुहुन्छ, उहाँ मेरो क्लासमेट पहिले काठमाडौँमा पढ्दाखेरि, उहाँ अहिले सायद पाटन ढकमै हुनुहुन्छ, घर चाहिँ उहाँको डोटी हो। त्यस्तै चन्द्रप्रसाद नेउपाने सर बलेको सिन्धुपाल्चोक घर हो तर हाल चाहिँ सायद बालकोटमा हुनुहुन्छ, सानुमैया श्रेष्ठ डिस्ट्रिब्युन हुनुहुन्छ तर उहाँले सम्झिरहनुहुन्छ, राजेश्वरी मनोहरा नगरपालिकाको कृष्ण लामिसाने सरलाई पनि सुन्छु, याङबरक गाउँपालिका पानथरको बहिनी हुनुहुन्छ,
1: सबैको लागि भनौँ है त शेखरजी।
2: हजुर, सबैको लागि मलाई चिन्ने नचिन्ने र यो रेडियो नेपालको यो कार्यक्रम भनेपछि हुरुक्क हुने सबैलाई आज नाइट डे भनेर बिदा हुन चाहन्छु।
1: हस् त बाबाई। शेखर प्रसाद श्रेष्ठ धरानबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, फेरि पनि म टेलिफोनतर्फ लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो रुक्मिणीजी, नमस्कार।
1: हजुर नमस्कार, नमस्कार।
3: आज तपाईँको विश्वकर्माको पनि हजुरलाई मङ्गलमय शुभकामना भन्दै म ओमबडी
1: नवलपुरबाट आउनुभयो।
3: हजुर हजुर, पक्कै पनि भनौँ न, छोड्नै भएन नि नवलपुरबाट त
1: है।
3: हजुर, नवलपुरको हामी दुई नवलपुरको हामी

0: दुईजना हो कि अर्को साथी नै आउनुहुन्छ पक्कै पनि,
1: साजन महतो
0: हजुर हजुर,
1: साजनजी पनि नियमित आउनुहुन्छ नि त
0: हजुर, आउनु
1: कहिले काहीँ तपाईँ र साजन बिच कुरा हुन्छ कि हुँदैन?
0: हुन्छ, कुराकानी हुन्छ नि, उहाँलाई रेडियो नेपालमा लगेकै मैले हो त, अब मैले उहाँलाई अलि मैले जसरी भटरट भन्ने सिक्नुहोस् पनि भनेर भनिराखेँ,
1: तर पहिलाभन्दा धेरै सिकिसक्नु भएको छ उहाँले
0: हजुर, त्यहाँबाट मैले आज पक्कै पनि लाग्छ रुक्मिणीजीलाई आज विश्वकर्माको मङ्गलमय शुभकामना पनि दिनु, अनि नयाँ यो असोजको आज सङ्क्रान्तिको पनि भन्दै थिएँ कि मेरो तर्फबाट है त
1: हजुर हजुर, थ्याङ्क यू, किनकि आज विश्वकर्मा पूजा पनि छ, कतिपय ठाउँमा पूजा गर्ने चलन छ, र कतिपयले फेरि दसैँको अष्टमीका दिन नवमीका दिन गर्नुहुन्छ, वास्तवमा आज विश्वकर्मा भगवान्को पूजा गर्ने दिन छ होइन, वर्षभरि कमाइ गर्ने भाँडाहरू विश्वकर्माले दिनुभएको त्यो आशिषले पक्कै पनि राम्रो हुनेछ सबैलाई। ओमडीजी
0: हजुर, मैले सुनेको छु तपाईँले राखेको विषय सुरुबाटै
1: हजुर,
0: यो हामीले त के गर्छौँ भन्दा तपाईँको फलफुलहरू त्यसरी बजारबाट किनेर ल्याइसकेपछि त्यसलाई फ्रिजको माथिल्लोपट्टि तपाईँको एकदम चिसोमा राखेर
1: हजुर,
0: अनि त्यसलाई दुई घन्टा तिन घन्टा पछि निकालेर अनि पानीमा राखेर आधा घन्टा एक घन्टा जति सफाइ गरेर अनि मात्रै युज गर्छौँ है त रुक्मिणीजी?
1: हजुर हजुर, यहाँले गर्ने प्रविधि भन्नुभयो कसरी प्रयोग गरिन्छ भन्ने कुरा होइन
0: हजुर, यो चाहिँ मैले मलेसियाबाट सिकेको भएर यहाँ मैले फलो गर्छु, तपाईँले राख्नुभयो, अब कतिपयले सुन्नु भएको छ भने त्यसो गर्यो भने त्यहाँ भएको विषादी किटाणुहरू त्यो चिसोले मर्छ कि
1: हजुर। अब हामी सम्झना सन्देश लागौँ,
0: सर्वप्रथम त हजुरलाई मैले मिठो सम्झना गरेँ, अनि उता फोन उठाएर सहयोग गर्नुहुने मित्रको लागि, अनि हाम्रो रेडियो नेपालमा तपाईँहरू जति पनि कार्यरत आरजेहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्ण र मिठो सम्झना साथी नमस्कार, अनि मेरो साथीहरू भन्नुपर्दाखेरि नरेन्द्र रिमाल, सार्जन महतो, अम्पा गौतम कञ्चनपुर, अपूर्णिमा राणा, विनय त्रिवेणी दाउन्ने, सुमी लिम्बू, विमला एम्फू, निशा लामा दोलखाचारी कोट, सुखराम लामा, राजाराम रायमाझी, राम बहादुर खड्का, गणेश श्रेष्ठ, नगेन्द्र रिजाल, जीवन सहयात्री, रामपुकार राय रौतड, भन्दै म हजुरको बसाइबाट बिदाउँछु रुक्मिणीजी।
1: बाई ओमडी सापकोटा नवलपुरबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, आफ्नो आफन्तलाई सम्झना सन्देश दिएर। म अब एउटा टेलिफोन रिसिभ गर्छु, त्यसपछि साङ्गीतिक कोसिल राख्नेछु, को हुनुहुन्छ हाम्रो साथमा? हेलो
2: नमस्ते रुक्मिणी म्याम, म गोविन्द नेरौला।
1: हजुर गोविन्दजी, कुन ठाउँबाट?
2: म कोसलटार भक्तपुरबाट।
1: हजुर नमस्कार छ है तपाईँलाई। कौशलटार भक्तपुरबाट हामीलाई सुन्दै हुनुहुन्छ कौशलटारमा?
2: मलाई साथीहरूले सम्झाउनुहुन्छ, मैले सुनिरहेको छु होइन
1: हजुर,
2: मलाई विशेष गरी मन्जु थापाले
1: हजुर
2: दिनुहुन्छ, यहाँले चिन्नुहुन्छ, हामी साथी कार्यक्रममा सधैँ नै हुन्छौँ
1: हजुर
2: होइन, अनि त्यसले गर्दाखेरि यो बोल्नुपर्छ भनेर सम्झाउने गर्ने निरन्तर लामो समयसम्म बाँचिन्जेलसम्म साथीलाई चाहिन्छ, र विशेष गरी राम्रो मिल्ने साथीहरू सबै बन्न सक्नुपर्छ जस्तो लाग्छ।
1: राम्रो कुरा राख्नुभयो यहाँले वास्तवमा। गोविन्दजी आजको विषय थाहा पाउनुभयो यहाँले?
2: मलाई अब गीतहरू रोज्ने साथीलाई सम्झिने, अनि त्यहाँपछि बजारमा ल्याएका सर सामानहरू घरमा ल्याइसकेपछि तपाईँहरू कसरी प्रयोग गर्नुहुन्छ
1: हजुर, विशेष गरी आज फलफुलका कुरा उठाइरहेको छौँ है
2: हजुर हजुर,
1: कसरी प्रयोग गरिन्छ? अब जस्तै किनेर त लानुहुन्छ होला तपाईँले पनि, चट्ट लग्ने बित्तिकै लो मलाई खान मन लाग्छ काटिहाल भन्नुहुन्छ कि?
2: होइन होइन, मेरो चाहिँ के हुन्छ भने लिएर जाने, लिएर गइसकेपछि त्यसलाई एकछिन राख्ने, राखिसकेपछि तातो पानी त्यसलाई तताउने, तताएपछि त्यसलाई डुबाउने,
1: जसरी
2: म गर्मी होस् जाडो होस् उसमा म अहिले पनि तातो पानी ततारै नहुने, घरमा खाना गरेको खाँदाखेरि पनि ततारै खाने हो, त्यसलाई चिसो बनाएर खाने हो, जुन चाहिँ फलफुल होस् सागसब्जी होस् जुन चाहिँ उसमा पनि तातो पानीमा डुबाएर एकछिन राखिदिने, राखिसकेपछि त्यसलाई पानी छालिदिने, फालिसकेपछि फेरि काट्ने, काटिसकेपछि पनि त्यसलाई एकछिन राखेर मात्रै खाने काम गर्छु म। मेरो घरमा पनि फलफुलहरू छन्, अमा छन्, आँप छन्, फलाइरहेको हुन्छु, भए पनि भोटेहरू छन्, म घरमा लगेर त्यति विषय पखाल्ने गर्ने, अनि तातो पानी चाहिँ त्यसलाई पखाल्नै पर्छ मलाई
1: चाहिँ
2: हजुर, यसरी चाहिँ मैले प्रयोग गर्छु रुक्मिणी।
1: आफूले कसरी प्रयोग गरिन्छ यही कुरा आज घरमा प्रयोग कसरी गर्छौँ भन्ने कुराहरू उठाइरहेका छौँ। यो हेर्दाखेरि सानो कुरा जस्तो लाग्छ तर यसले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्ने भएको कारण पनि आज विषय राखेको छु मैले है, अलिकति सचेत हुँदाखेरि हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ।
2: राम्रो हुन्छ, राम्रो विषय उठाउनु भएकोले मन्जुर तुरन्तै फोन गरेर राम्रो छ रुक्मिणी म्याम आउनु भएको छ, बोल्नुपर्छ हामीले भन्ने कुराहरू उसले सम्झाइसकेपछि लागिहाल्छ। म अहिले अफिसमा हुँदा हुँदै पनि रोकेर बोल्नुपर्छ, मिडियालाई माया गर्नुपर्छ भनेर धेरै अब चिन्जान पनि छ, राजन कार्की हुनुहुन्छ, हामी धेरै हाम्रो ज्येष्ठ नारीको कार्यक्रम उहाँले धेरै साथ दिनुभएको छ, यहाँहरू दिनुहुन्छ, बोल्ने अवसर छ। रेडियो नेपाल हाम्रो नेपालको पहिलो रेडियो हो नि त, माया गर्नुपर्छ।
1: अनि तपाईँ रेडियो नेपालमा आउनु भएको छ नि त?
2: म धेरैचोटि आइसकेको छु, अन्तर्वार दिनमा आइरहेको छु, ज्येष्ठ नारीको आमालाई लिएर आइरहेको छु, राजन सरले बोलाउनुहुन्छ, मन्जु थापा, म सपना खड्काहरू हामी धेरै आउँछौँ रेडियो नेपालमा। त्यहाँ आएर हजुरहरूलाई भेटघाट मात्रै नभएको होइन, यसरी हामीले माया गर्छौँ रेडियो नेपाललाई, धेरै पुरानो रेडियो हो, साथीभाइहरू बोल्नुपर्छ भनेर हामीले निरन्तर
1: विशेष
2: गरी रेडियो नेपालको सम्पूर्ण परिवार, यहाँको घर परिवार, बुवा आमा प्रति जति अब हामी ज्येष्ठ नारीलाई हेर्छौँ, मन्जु थापा, म होइन, सपना खड्काहरू, त्यो जसरी हामीले आज उठाइरहेको छौँ, त्यो कुराहरू पनि हामीले मनन गर्नुपर्छ, अपाङ्ग असहायहरूलाई साथ दिनुपर्छ, अप्ठ्यारो पारेर त्यहाँ पुगेर हामीले बोल्दाखेरि पनि उनीहरूको उद्धार हुन्छ भने गर्नुपर्छ। जति रेडियो नेपाल सुन्नु भएको छ देश विदेशमा, बालकुमार लामाहरू धेरै हुनुहुन्छ यस्ता हामीसँग जोडिनु भएको संस्थामा, त्यसले गर्दा जति रेडियो नेपाल सुन्नु भएको छ सम्पूर्ण विशेष गरी मन्जु थापाप्रति आभार प्रकट गर्न चाहन्छु। जहिले पनि उसले गलत गर्ने काम गर्छ, जीवन साथी हुनुपर्छ होइन, साथी भनेको एउटा जीवन साथी जस्तै मित्रता कायम रहोस्। जो जति हुनुहुन्छ सम्पूर्ण रेडियो नेपाल सुन्नु भयो भने सम्पूर्णलाई सम्झिँदै र यहाँहरूप्रति पनि सम्झिँदै बिदा हुन चाहन्छु।
1: हस् त, बाई। गोविन्द निरौला कौशल टारबाट हामीसँग हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ। मैले पूर्व जानकारी गराएअनुसार अब राख्छु साङ्गीतिक कोशेली खेम सेन्चुरी र बिना बुढा मगरको स्वरमा रहेको छ यो गीतपछि तपाईँका टेलिफोन रिसिभ गर्नेछु।

0: हजुर, हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। सम्झना र सन्देशमा अब फेरि पनि हामी तपाईँका टेलिफोनतर्फ लाग्दैछौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हेलो, नवपुरदेखि साजन महतो।
0: हजुर साजनजी, सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छ नि। हजुर कस्तो हुनुहुन्छ?
0: एकदम ठिकठाक छ। कस्तो फोन लाग्छ है, अघि नै ओमबडीजीले कुरा उठाइसक्नु भयो तपाईँको बारेमा।
1: हजुर हजुर, उठाउनु भएको थियो।
0: सुन्दै हुनुहुन्थ्यो?
1: हजुर हजुर,
0: फोन पनि लाग्यो होइन?
1: लाग्यो हजुर
0: हजुर। अनि साजनजी,
1: हजुर
0: कस्तो छ मौसम यति बेला? मौसम
1: भन्नाले शीतलै छ है,
0: शीतल शीतल छ। आज पनि जानुभएको छ वस्तु भाव लगेर?
1: हजुर हजुर
0: हजुर। आजको विषय थाहा पाउनु भयो यहाँले?
1: त्यही हो, तपाईँको है बजारको फलफुल किनेपछि मजाले धुनु पर्छ है, साफ गरेर तपाईँको फ्रिजको सबभन्दा माथिको तहमा राख्नुपर्छ।
0: हजुर हजुर, त्यसरी खाने है त?
1: हजुर।
0: अब सम्झना सन्देशतिर लाग्यौँ है त।
1: ल, सर्वप्रथम हजुरलाई है
0: थ्याङ्क यू।
1: ओमडी सबकोटा, नरेन्द्र रिमाल, रामबहादुर खड्का, अनि तपाईँको हर्कवीर सन्त्याल, जमुना तामाङ, सुरज भण्डारी, रामबहादुर विक, रामपुकर राई, सुमी लिम्बू, एलिसा राई, अनि मलाई चिन्ने नचिन्ने जम्मैजना दाजु है।
0: हस् त, छुट्यो बाबाई। साजन महतो हुनुहुन्थ्यो हामीसँग नवलपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। कार्यक्रममा छौँ 42 11 721, 42 11 736, यी दुवै सम्पर्क नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। फेरि पनि कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? हजुर राम पुकारजी, सन्चै हुनुहुन्छ? हजुर हजुर, सधैँ सन्च हुनुहोस् है त। रौतहटतिर हुनुहुन्छ तपाईँ? रौतहट घरमै घरमै हुनुहुन्छ नि त?
2: घरमै छु, फोन लगाएँ, फोन लागिहाल्यो। आजको प्रश्न के छ मैले थाहा पाएको छैन।
0: आजको विषय यहाँले थाहा पाउनु भएको छैन? आजको विषय हामीले राखेका छौँ, जस्तो हामीले बजार जान्छौँ होइन, टक्क खान मन लागेको फलफुलहरू किनेर ल्याउँछौँ नि त होइन, त्यो ल्याइसकेपछि खानुभन्दा अगाडि हामीले कसरी प्रयोग गर्ने अथवा के गर्छौँ?
2: खानाभन्दा अगाडि तातो पानीमा नुन हालेर सफा गरेर खानुपर्छ। हजुर
0: हजुर हजुर, घरमा आफ्नो आफ्ना प्रविधि अप्नाएका हुन्छौँ, कसरी कसरी कसरी कसरी खाइन्छ होइन, तर तपाईँले चाहिँ तातो पानीमा नुन हालेर टक्क धोइसकेपछि खानुहुन्छ। अब सम्झना सन्देशतिर लाग्यो है त।
2: हाम्रो एक नम्बरमा राम लामाजी हुनुहुन्छ, साजन महतो भर्खर आउनुभयो, मनिषा पोटाजी आउनुहुन्छ, भक्तको श्रीराम दाहाल हुनुहुन्छ, यो राजा राम मायामाझी शिखरकोटको हुनुहुन्छ, जतिजना सुनिँदै हुनुभएछ। आज विश्वकर्मा महाराज हाम्रो देशमा विकसित हुन आएको छ, त्यसमा उहाँको योगदान हुन्छ, राम्रो गर्नुहुन्छ, हाम्रो नेपाल स्वरूप हुन्छ। म यही आशा विश्वकर्मा भगवान्सँग राखेको छु।
0: हजुर छुट्यौँ त?
2: हजुर
0: हस्। राम पुकार राय हुनुहुन्थ्यो रौतहटबाट। अब भने हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्नतर्फ लागिरहेका छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो, रिपोर्टम दर्शन नमस्ते।
0: हजुर नमस्कार। हजुर नमस्कार, शुभ नाम? हजुर हजुर हजुर, स्याङ्जादेखि हुनुहुन्छ पक्कै पनि। नरेन्द्रजीको आवाज हो यो, म चिन्छु नरेन्द्रजी। इको आइरहेछ?
3: हजुर म बोलेको
0: ए, तपाईँतिरै फिर्ता भइरहेछ, मतिर आएको छैन, राम्रै आएको छ है। हजुर नरेन्द्रजी,
3: हजुर
0: फोन लाग्यो, अन्तिम कलर हो तपाईँ आजको?
3: ए म बारीमा त्यही भएर फोन हालेको।
0: हजुर फोन कटी कटी आएको छ। आजको विषय थाहा पाउनु भयो यहाँले? सुन्नु भएको छैन, बिचमा फोन नकटोस् कामना गर्छु। हामीले फलफुल किनेर घरमा लग्यौँ भने बजारबाट खानुभन्दा अगाडि कस्तो खालको प्रोसेस गर्छौँ, के गर्छौँ भन्ने कुरालाई जोडेको छ।
3: फलफुल तपाईँको धेरै तपाईँको
0: हजुर हजुर
3: त्यसलाई घरमा ल्याइसकेपछि तपाईँ अब त्यो तरकारी हो भनेदेखि अलिक कागो पालिकामा ज्यादै चाहिँ पखाल अरे त्यहाँदेखि त्यो खाने बेच्छ फलफुल पनि त्यही हो फलफुल पनि पखाल्ने
0: नारायणजी अब आशय बुझेँ मैले तपाईँको सम्झना सन्देश त्यो लागौँ फोन कटला किनकि तपाईँको आवाज कति कति आएको छ
3: ए हजुर सम्झना पर्दाखेरि फर्स्ट अफ अल हजुरको लागि सम्पूर्ण परिवारको लागि चाहिँ साथीहरू भन्दा कमल हिसाबको छ सुरज भण्डारी अनि साजन महतो रामबहादुर खड्का त्यसै गरी जीवन कार्की सुनिल लिम्बू अनि राम रायमा धेरै धेरै भन्दा चाहिँ अरू छात्री आज बस्ने निशा लामा अनि त्यसै गरेर गगन
0: सरस्वती
3: हस्
0: हस् भाइ नरेन्द्र रिमाल स्याङ्जाबाट हुनुहुन्थ्यो उहाँको टेलिफोनले अलिकति साथ दिएन टेलिफोनको आवाज कति कति आयो र पनि उहाँले सबैको लागि सम्झना छोड्नुभएको छ आज हामीलाई टेलिफोन गरेर साथ दिनुहुने तपाईँ सबै लगायत रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सुनिता दुलाल र प्रताप दासको स्वरमा रहेको गीत तपाईँका माझमा छुट्टी छोड्दै प्रविधि कन्ट्रोल रुमबाट मलाई साथ दिने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि थ्याङ्क यू सो मच भन्छु र यो साङ्गीतिक कोसिल तपाईँका लागि सुम्पदै म पनि छुट्टिने तर्ख गरिरहेकी छु यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ त्यसपछि ठिक तिन बजेको समाचार सुन्नुहुनेछ सुन्दै गर्नुलाई रेडियो नेपाल हस्त नमस्कार शुभ दिन

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
6: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
5: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
6: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
5: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेको सिबाडीले क्षतिग्रस्त घर टहराहरूमा खोजी कार्य तीव्र बनाउन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। दैनिक उपभोग्य वस्तुमा कालो बजारी नियन्त्रण गर्न जोड। निर्माणका देवता विश्वकर्माको पूजा आराधना गरी आज विश्वकर्मा दिवस मनाइँदै। र इरानसँगको युद्ध अन्त्यतर्फ अघि बढेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेको सिबाडीले क्षति पुर्याएका व्यक्तिका घर टहराहरूमा अझै खोज तलास हुन नसकेको भन्दै खोज तथा उद्धारको कामलाई थप तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले बाढीका कारण विस्थापितहरूले आफ्नै घरको भग्नावशेषमा परिवारका सदस्यहरूको शव रहेको भनिरहँदा समेत खोज उद्धारका काम सुस्त भएको प्रति गुनासो गरेको बताउनुभयो। सांसदहरूले तत्काल व्यक्तिका निजी घरहरू, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू, वित्तीय संस्थाका भवन लगायतका संरचनामा खोज तलासका लागि छुट्टै विशेष टिम परिचालन गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले विभिन्न मित्र राष्ट्रबाट प्राप्त राहत सामग्रीहरू त्रिभुवन विमानस्थलमा अलपत्र अवस्थामा रहेकाले त्यसलाई सम्बन्धित क्षेत्रमा आवश्यकताका आधारमा तत्काल पुर्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै बाढीको जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न, गर्भवती महिला, बालबालिका ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिन, घरबार विहीनहरूका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था र दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्थापनाको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा बढेको कालो बजारी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न, स्वास्थ्य बीमाको क्षेत्र विस्तार गर्न, बाँदर आतंक नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्री खनालले हालै भोटेकोशी नदीमा गएको बाढीलाई जलवायुजन्य विपद र हिमालयन सुनामीको संज्ञा दिनुभयो। यसले नेपालको दीर्घकालीन समृद्धि र विकासका पूर्वाधारमा गम्भीर प्रश्न उठाएको बताउँदै उहाँले नेपाल का नदी करिडोर, बस्ती विकास, उत्तर दक्षिण मार्ग र जलविद्युत परियोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो। अब परम्परागत शैलीको प्रशासनिक संरचनाले मात्र यी चुनौतीको सामना गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले जलवायु न्याय र जलवायु क्षतिपूर्तिको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले हिमताल विस्फोटका कारण हुन सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न पूर्व तयारी तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा विज्ञ नितेश खड्काले हिमाली क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब 2 गुणासम्म बढी दरले तापक्रम वृद्धि भइरहेकोले हिमालको हिउँ पग्लने क्रम बढ्दै गएको र प्राकृतिक विपदको जोखिम समेत बढेको जानकारी दिनुभयो। विज्ञ खड्काले जलवायु परिवर्तनका कारण हुने हिमताल विस्फोट तथा अन्य विपदको जोखिम न्यूनीकरणका लागि प्रभावकारी सीमापार पूर्व सूचना प्रणाली विकास गर्न, चीनसँगको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको सुझाव दिनुभयो। चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार द्वेष श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रमा हिजो अपराह्न उहाँहरूको शव फेला परेको थियो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। 18 दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णभीरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक भाँचिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो। त्रिशुलीले सडकको तल्लो भाग बगाएपछि सडक पुरै भाँचिएको थियो। भोटेकोसी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले 85 लाख रुपियाँ सहयोग गरेको छ। काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डाक्टर बिरा सिंह थापाका अनुसार विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय बमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। यसैबीच काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले बाढीबाट पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,000 रुपियाँ जम्मा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोटेकोसी बाढीबाट प्रभावितका लागि 61,62,508 रुपियाँ सहयोग गरेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। बालुवा वा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ। सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ। पाठ्यक्रमलाई समयानुकूल बनाउन यतिखेर थालिएको संशोधन प्रक्रियाले नयाँ शैक्षिक सत्रमा विद्यार्थीले समयमै पाठ्य पुस्तक पाउन सक्छन् कि सक्दैनन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: विद्यालय तहको पाठ्यक्रमलाई व्यवहारिक सीपमूलक र समय सापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशैभरबाट सुझाव सङ्कलन सुरु गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले हालसम्म 28 जिल्लाबाट सरकारवालाको सुझाव लिएको छ। कार्यदलका 7 टोलीले पहिलो चरणमा तोकिएका विभिन्न जिल्लामा पुगेर शिक्षक विद्यार्थी प्रधानाध्यापक अभिभावक शिक्षा विज्ञ नीति निर्माता स्थानीय तह तथा अन्य सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेर सुझाव लिएको जनाएको छ। त्यसपछि कार्यदलले 17 जिल्लामा विभिन्न संयन्त्र मार्फत सुझाव लिनेछ। अहिलेसम्म 30,000 भन्दा बढी सुझाव आएको कार्यदलले जनाएको छ। विद्यालय तहको पाठ्यक्रम संशोधन तथा परिमार्जन गर्ने मुख्य जिम्मेवारी पाएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुले भन्नुहुन्छ।
2: वास्तविक पाठ्यक्रम कार्यान्वयनको अवस्था, त्यहाँका समस्या, विज्ञहरूबाट प्राप्त राय सुझाव, यो सबैलाई हामीले मिलाएर यथाशक्य छिटो राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्ने र सोही अनुसार क्रमशः विद्यालय तहको पाठ्यक्रम र पाठ्य पुस्तकलाई समसामयिक परिमार्जनको क्रममा लैजान्छ।
1: सरकारले पाठ्यक्रम परिमार्जनका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल गठन गरेको थियो। कार्यदल अन्तर्गत 12 विषयगत समूहले पनि प्रदेश तथा जिल्ला स्तरमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन्। सरकारका प्रतिनिधिहरू देशैभर पाठ्यक्रम परिमार्जनका लागि सुझाव लिन आइरहँदा कतिपय अभिभावक तथा विद्यार्थीलाई यसै वर्षदेखि नयाँ पाठ्यक्रम पढ्न पाइन्छ कि भन्ने पनि लागेको छ। तर कार्यदलका संयोजक प्राध्यापक डाक्टर लुइटेल नयाँ पाठ्यक्रम पूर्ण रूपमा लागू गर्न 3 लाग्ने बताउनुहुन्छ।
3: पाठ्यक्रम एकैचोटि वात्तै लागू हुँदैन, त्यसका सर्ट एन्ड प्रक्रियाहरू छन्, त्यसमा परीक्षण गर्नुपर्ने हुन्छ, अनि त्यसमा केही सुधारहरू गर्नुपर्ने कुराहरू हुन सक्छ। त्यसो गर्दा चाहिँ कम्प्लिट स्कुल सिस्टममा पाठ्यक्रम चेन्ज हुन कमसे कम पनि 3-4 लाग्छ।
1: विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र पनि सरकारले उपलब्ध गराउने पाठ्य पुस्तक छपाईका लागि कुरिरहेको छ। करिब 2 करोड नयाँ पाठ्य पुस्तक छपाईका लागि तयारी अवस्थामा रहेको जनक शिक्षा पनि नयाँ पाठ्य पुस्तक यो शैक्षिक सत्रमा सम्भव नहुने बताउँछ। केन्द्रका प्रबन्ध सञ्चालक यजुनाथ पौडेल,
4: तयारी गर्ने समय लाग्छ, विषयहरू धेरै छन्, सरकारले दिएको प्रिन्ट रेडी कपी आइसकेपछि मुद्रण गर्ने भएको हुनाले जे डिसिजन गर्ने हो चाँडो भइदियोस् भन्ने किसिमको हाम्रो माग। पाठ्य पुस्तक गत विगत 2 हामी राम्रोसँग टाइममै हामीले पुर्याएको अवस्था हो। किनभने अब 1-2 आए पनि हामीले शैक्षिक सत्र सुरु हुँदाखेरि पाठ्य पुस्तक पुर्याउन सक्छौँ। अब नयाँको लागि कुर्ने हो भने त्यो सम्भावना देखिन्न।
1: सुझाव सङ्कलनका क्रममा अधिकांशले पाठ्य पुस्तकको पाठ्यभार कम गरी रोजगारीमुखी र प्रविधिमा आधारित शिक्षालाई जोड दिन सुझाव दिएका छन्। यो माघ महिनासम्म त सुझाव सङ्कलनकै कार्यादेश कार्यदलले पाएकाले पनि यो वर्ष नयाँ पाठ्य पुस्तक पढ्न मुस्किल हुने देखिन्छ। पाठ्यक्रम परिमार्जन प्रारूप तयार भएपछि पनि पाठ्य पुस्तक लेखन, स्वीकृति, छपाई र वितरणको समय आवश्यक हुन्छ। मुलुकमा युवाहरूको नेतृत्वमा नयाँ नयाँ सरकार बनेपछि विद्यालय तहका विद्यार्थीले समेत शिक्षामा नयाँ अवसर पाइन्छ कि भनेर आशा गरिरहेका छन्। तर पाठ्यक्रम कागजमा लेखिने नयाँ विषयवस्तुको परिवर्तन मात्रै नभई विद्यार्थीको सिकाइ र भविष्यसँग जोडिएको विषय पनि हो। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: चालु आर्थिक वर्ष 2083-84 को सुरुवाती दुई महिनामा सरकारले करिब 2 खर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83,72,00,00 बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन 2074 दफा 51 बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याज दर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याज दर 13% निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याज दर 16% तोकिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरूढ डाँडा पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरूढ डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
5: भोजपुरको पुवादुमा गाउँपालिकामा अवस्थित अरुण डाँडा पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध, शिव, एलम्बरको मूर्ति र विश्राम स्थल लगायतका आवश्यक संरचना निर्माण गरिएको छ। समुद्री सतहबाट करिब 3,000 मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिम श्रृङ्खला, समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न सकिन्छ। पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नुका साथै वृक्षारोपण गरिएपछि यस क्षेत्रको सुन्दरता बढेको छ। पहाडी लोकमार्ग तथा भोजपुर सदरमुकामबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले सहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिसहरू प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेको स्थानीयको भनाइ छ।
6: अरुण डाँडाको लागि त दैनिक मान्छे आइराखेकै हुन्छ, कोही गाडी लिएरै आएको हुन्छ, कोही बाइकमा आएको आएकै गर्छ। शिवाको मूर्ति, बुद्धको मूर्ति, राईहरूको राजाको मूर्तिहरू राखेको कारणले गर्दा उहाँहरू एकदम दैनिक आइराखेकै हुन्छ घुम्नको लागि।
5: धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरुण डाँडाको संरक्षण र विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो। अरुण डाँडाको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले बनाएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ छ।
7: पौवादुङमा गाउँपालिकाको विभिन्न ओडाहरूमा अवस्थित धार्मिक एवं ऐतिहासिक विभिन्न किम्वदन्ती बोकेका थलोहरू छन्। विकास गर्नको निमित्त हामीले केही वर्ष अगाडिदेखि नै यसको गुरु योजना बनाएर अगाडि बढिरहेका छौँ। विशेष गरेर यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै आमदानीको स्रोतको रूपमा पनि विकास गर्ने लक्ष्य रहेको छ।
5: प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
8: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
9: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
8: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
9: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
8: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
9: र अझ रमाइलो कुरा,
8: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
9: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
8: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै यसको व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताउनु भएको छ। सूचना तथा संचार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रण सम्बन्धी विज्ञहरूको अनुभव आदान प्रदान कार्यक्रममा उहाँले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनु पर्नेमा जोड दिनुभएको हो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकी भिसा दिन अस्वीकार गरेको छ। प्यालेस्टिनी मुक्ति संगठन पीएलओका सदस्य र प्यालेस्टिनी प्राधिकरणका अधिकारीलाई समेत भिसा नदिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयले पीएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिका प्रतिको प्रतिबद्धता तथा शान्ति प्रक्रियाको सम्भावना कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालत मार्फत वार्ताको सट्टा कानुनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतंकवादको महिमा मण्डन गर्ने गरेको पनि आरोप लगाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच जारी युद्ध अन्त्यतर्फ अघि बढिरहेको बताउनु भएको छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको चरणमा पुग्ने आशा व्यक्त गर्नुभएको हो। उहाँले इरानी पक्षसँग आफूले प्रत्यक्ष रूपमा कुराकानी गरेको पनि बताउनु भएको छ। इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाले तेहरानको विश्वास जित्न व्यवहारिक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले इरानलाई अमेरिकामाथि कुनै पनि विश्वास नरहेको बताउनु भएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा बढ्दो तनाव कम गर्न र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नुभएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेको सिबाडीले क्षतिग्रस्त घर टहराहरूमा खोजी कार्य तीव्र बनाउन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। दैनिक उपभोग्य वस्तुमा कालो बजारी नियन्त्रण गर्न जोड। निर्माणका देवता विश्वकर्माको पूजा आराधना गरी आज विश्वकर्मा दिवस मनाइँदै र इरानसँगको युद्ध अन्त्यतर्फ अघि बढेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आजको बैठकमा सांसद लखे भोटेकुसी बाढी नासपुरा ल मानुसक घर टहरामा अझै खोज हखे नेपाल बास्ती खोज तसो उद्धारक कामलाई थप चाँडो करेलै सरकारक ध्यान तान्दिल रह। सांसद लखे बाढी कारण सार लखे आफ्नै पुरन्जेल घरमा परिवारक सदस्य लास र हलबाजी धर्ते समेत खोज उद्धारक काम अबेर हखलमा गुनासो गरिरहेला। सांसद लखे चाँडो मानुसक आफ्नै निजी घर सार्वजनिक भवन स्कुल स्वास्थ्य संस्था पालिका भवन लग वित्तीय संस्था भवन लग सहित संरचनामा खोजीले छिट्टे विशेष टिम खट्यालाई सरकारसँगै माग गर्छ। बैठकमा सांसद लखे भिन्न भिन्न साथी राष्ट्रकबाटै पाइला राहत सामग्री त्रिभुवन एयरपोर्टमा अलपत्र अवस्थामा रहल अखीको ओखले आवश्यकता आधारमा बाढी पोस्ल ठाउँमा चाँडो पुर्याएलाई सरकारक ध्यान तान्दिती खतरामा रहल परिवार उद्धार जोगला ठाउँमा सारै पाइलानी मैला छोडाते तसु बुद्र बुद्रिक सुरक्षामा ध्यान दिए घरबार नै हलारक लागि जोगलार अस्थायी रूपमा बस्लार घरक व्यवस्था माग गर्छ। बैठकमा सांसद लखे दिनदिनै चालालार वस्तुमा बढ्ल कार्दोबजारी रोकेले भातपाकालार ग्यास सजिलै सुपाएले स्वास्थ्य बिमा बढ्याले बाँदरक आतंक रोकेले बाटक दुर्घटना हट्याले सोलारी पाइला चाले ठिके विषयमा सुरा सरकारक ध्यान कारा दिल रहेछ। परराष्ट्र मन्त्री शिशिर खनाले हावापानी फिरन्जेल कारण निस्किधर्ल बर्के खतराकसँगै जुत्ती मुलुकक संस्थागत संरचना तसु कूटनीतिक भूमिकालाई नयाँ ढङ्गै सोचै पर्लार बेला आइल बाजिरेलक। प्रतिनिधि सभाभित्र सम्बन्ध तसु पर्यटन समिति आजको बैठकमा परराष्ट्र मन्त्री खनाले अझै भोटेको सिलरीमा आइल बाढीलाई हावापानी विपद तसु हिमालयन सुनामिक नाम दिइरहेलक। मन्त्री खनाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नै बलियो उपस्थिति तसु एजेन्डा बान्यालाई वैज्ञानिक तथ्य डेटा तसु प्रमाणमा लागि प्रति सरकारी औपचारिक रूपमा साथी देश तसु अन्तर्राष्ट्रिय समुदाय आगु फेरि बानालार कामका लागि अनुरोध गर्ला तयारी गर्ल जानकारी दिल र छ। संयुक्त राष्ट्रसङ्घका आइलार महासभामा अखलार दुईटा पक्ष तसु धेरै पक्ष भेटघाटमा पनि ओखरक आधारथिक पार्लार पनि मन्त्री खनाले बाजला रहेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले तीन दिनका लागि भारत जैरेलग। भारत सरकारले बोलाल निम्तोमा आज बिहानी अर्थमन्त्री डाक्टर वागले काठमाडौँबाट नयाँ दिल्ली जैल हो। उची विपद पाछेक फेरि बानालार सहितक दुईटा देश बीचक आर्थिक राजनीतिक तसु कूटनीतिक विषय थरीथरी आयाममा मिलेको करलार कामक लागि उसे उची जैल मुख्य उद्देश्य रहल ओखरक सचिवालय जनाल छिक। अर्थमन्त्री डाक्टर वागले आज बिहारको भारत अर्थमन्त्री निर्मला सीतारमणसँगै भेटवार्ता करलार कार्यक्रम रचिक भने उची थरीथरी उपरग स्तरक राजनीतिक तसु कूटनीतिक छलफल कार्यक्रममा सहभागी अखीको आइलार शनिबार वा पर्सु स्वदेश फर्कलार कामक तालिका रचिक। भोटेकोसी बाढीबाट प्रभावित राहत तसु उद्धारक लागि काठमाडौँ विश्वविद्यालय 85 लाख रुपियाँ सहयोग गरिरहेले। काठमाडौँ विश्वविद्यालय रजिस्ट्रार डाक्टर बिरा सिंह थापाको अनुसार विश्वविद्यालय कार्यकारी परिषदक निर्णय अनुसार उसे पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ल हो। यमाज काठमाडौँ विश्वविद्यालय प्राध्यापक सँगै पनि बाढी पीडितलाई राहत दिलार उद्देश्य उही कोषमा 25,000 रुपियाँ जम्मा गरिरहेले। चिलिमे जलविद्युत केन्द्रमा फसल 5 कर्मचारी ग्लास ओलखक परिवारलाई आज सुम्पल रचिक। चिलिमे जलविद्युत कम्पनी प्रबन्ध निर्देशक बाबु राजा महर्जने भोटेको सिलरीमा बाढी आइते केन्द्रमा काम गरिधर्ल इन्जिनियर सन्तोष पाण्डे इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान चौकीदार दुईजना श्यामबहादुर थापा मगर तसु तिलक बहादुर थापा मगर अनसो नेपाल विद्युत प्राधिकरण कर्मचारी लाक्पा तामाङ ग्लास चिनीको परिवारलाई सुम्पल बाजल हो। उसे बत्ती केन्द्रक सुरुङक 12 भागसो करिब 150 मिटरभित्र रहल कन्ट्रोल रुममा जैलकानो ब्यारको ओलख ग्लास फेला पर्ल र लिक। प्रबन्ध निर्देशक महर्जनक अनुसार केन्द्रभित्र फेला पर्ल लास नेपाली सेना हेलिकप्टरकबाट नुवाकोट लेगीको सुम्पल हो। रसुवाग भोटेकोसी लरीमा आइल बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ भित्र 191 मोटर गाडीमा नाश पुगिरहेलिक। महासङ्घक महासचिव डेकनाथ गौतमक अनुसार भोटेकोसी बाढी देशभरिक 9 कम्पनी 191 मोटर गाडीमा नाश पुग्थे। उसै मोटर गाडी चालला ड्राइभर तसु खलासी अंशो यात्रु सहित गरेको 344 मानुष बेपत्ता भइरहेला। राष्ट्रपति रामचन्द्र पौडेल आगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन बुझाइरहेलिक। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजना गर्ल कार्यक्रममा आयोगक मुख्य आयुक्त प्रेम कुमार राई उसे प्रतिवेदन बुझाल राष्ट्रपति सचिवालय जनाल र छिक। काठमाडौँ उपत्यका भित्र बिग्रल संघीय बात बानालारले सोलारी बनाले सडक सुझाव एप चाल्यालाई आन्ला रचिक पूर्वाधार विकास मन्त्रालय भित्र सडक डिभिजन काठमाडौँ सफल जाँच पाछे एपलाई औपचारिक रूपमा चाल्यालाई आन्ला हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालक निजी सचिवालय अनुसार काठमाडौँ उपत्यका भित्र मानुषे संघीय बात भित्र बिग्रल बाटक बानालार बारेमा गुनासो तसो सुझाव एपकबाटे दर्ता गरे पार्ला जनाल रचिक एपकबाटे दर्ता गर्न गुनासो समाधान प्रक्रिया तसो अवस्था समेत मानुषे सिधा रूपमा दिठ्या पार्ला व्यवस्था गर्न रचिक गुनासो सम्बोधन अख्नेसो ओखरक जानकारी सुरा एपकबाटे पाइला सडक डिभिजन कार्यालय काठमाडौँ जनाल रचिक 18 दिन पछि पृथ्वी राजमार्गमा मोटरगाडी सेवा आज बिहानीसोको फेरि चलिरहेको जैल भदौ 14 गते कृष्ण भीरमा बाढी बाट बगाएको भाषनेसो मोटरगाडी सेवा प्रभावित बन्न रलेक बाट भाषीको रोकन जैल पृथ्वी राजमार्ग कृष्ण भीरक बाटमा नयाँ ट्र्याक खोलेको आज बिहानीसो दुई बाटे बाट चालाल हो। लरी कटानक बाटे नास पुग्ल बाटमा मोटरगाडी रोकन जैल अखिको पूर्वाधार विकास मन्त्रालय चैलार जनशक्ति मेसिन तसो स्रोत साधन धेरै चालाको नयाँ ट्र्याक बनाएको तसो बाट फेरि बानालार काम चार चारो करीको छोटो समयमा नै बाट चल्ल हो भने यी बाट अख्ते दिनदिने 14,000 मोटरगाडी आइलार जैलार गर्छिक। सरकारी संस्था सदस्यले दिलार ऋणक धेरैमा ब्याजदर 13% धरिरहेलिक सहर सरकारी रजिस्ट्रार कार्यालय सहकारी ऐन 2074 दफा 51 अनुसारक समितिक सिफारिसमा सन्दर्भ ब्याजदर फेरि दिठाती आजसोको लागु अखलारको ऋणक धेरैमा ब्याजदर 13% तोक्ल हो। यसे आगो सहकारी संस्थाको लागि ऋणक धेरैमा ब्याजदर 16% तोक्ल रलिक नयाँ व्यवस्था अनुसार अब सहकारी संस्था 13% भन्दा बढी ब्याजले नै पाइछ। कार्यालय अनुसार संस्था आफ्नै कारोबारक अवस्था आवश्यकता विश्लेषण गरेको 13% भन्दा छुटेक ब्याजदर सुरा तोके पाइछ। उसनिके बचतमा दिलार तसु ऋणमा लिलार ब्याजदर बीच फरक रचिक भने प्रतिशत भन्दा बढी अखै नै अखलार व्यवस्था गर्न रचिक कार्यालय सहकारी संस्था सदस्यलाई दिलार कर्ल ऋणमा लाग्ल ब्याजले मुख्य ऋणमा पुँजीकृत गरेको उचीमा फेरि ब्याज लाए नै पाइलार कानुनी व्यवस्था पुरा पालना गरेर समेत निर्देशन दिल रचिक यसनिके संस्था हर्जना वा जरिमाना पैसा लिलार निर्णय गर्ल अवस्थामा असुल हखै बाँकी ब्याज 5% भन्दा बढी जरिवानाले नै पाइला व्यवस्था गर्ल रचिक। चालु आर्थिक वर्ष 2083-84 सुरुवाती दुई महिनामै सरकारले करिब 2 खर्ब रुपियाँ बजेट खर्च गरिरहेक महालेखा नियन्त्रक कार्यालय अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,89,83,72,00,00,00 रुपियाँ बराबर रचेक जुन वार्षिक लक्ष्यको 9.41% अघै आइछिक। कार्यालय अनुसार सरकारले चालु शीर्षकमा अख्निसम्म 9.6% बजेट खर्च गरिसिधारेलिक यी शीर्षकमा आर्थिक वर्षको लागि 12,70,58,90,00,000 रुपियाँ बजेट छुट्टालमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,00,000 रुपियाँ खर्च अख्ल हो। मनास्नो हिमाल चढे आइल एकजना विदेशी मानुषक ज्यान जैरेलिक सिङ्गापुरक 50 वर्षक लाउ वी सेङ्गक उत्तरी गोर्खाक चुम्नुम्ब्री गाउँपालिका 1 सामा गाउँको मनास्लु हिमालक क्याम्प 2 बाटे बेस क्याम्प फर्कते खनि ज्यान जैल जिल्ला पुलिस कार्यालय डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिल र छात् सेङ जैल भदौ 22 गते मनास्लु हिमाल चढेले सामा गाउँ पुग्ल र लग। बर्दिया जिल्लामा 5 वर्ष हेठक 14.32% छोराटे कुपोषित अख्ल पाइल रचिक जिल्लामा चैँदो खाइलार कुरो फराला राख्नु पनि छोराटे खानपान तसु स्याहारमा चैँदो ध्यान नै दिते कुपोषणक अवस्था ओस्निके रहल हो। स्वास्थ्य कार्यालय बर्दियाक मुख्य उमेश गौतमे विश्व स्वास्थ्य संगठनक मापदण्ड अनुसार 5 वर्ष हेठक छोराटेमा 10.15%सम्म कुपोषण देखे गहिरो अवस्था मान्लार अनुसार जिल्ला अवस्था अख्नि चिन्ताजनक रहल बाजिरेल। स्वास्थ्य कार्यालय बर्दिया अनुसार जैल आर्थिक वर्ष 2082-83 5 वर्ष एठक 20,985 छोराटेमा पोषण अवस्था जाँच देखने 3,026 जना वा 14.32% कुपोषण देखन जैल हो। आजुलाई दनवारी भाषाक संचार सिद्धिलिक हस्त सिवा ढोकरिनु।
1: सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

यहाँहरूलाई भर्खरै सुनायौँ भोजपुरी भाषामा रहेको यो गीत. यो गीतमा स्वर रहेको थियो बबिता सुवेदीको भने सङ्कलन थियो विमल भट्टराईको. यहाँहरूलाई अब करिब 4 बजेसम्म राष्ट्रभाषाका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ. यस क्रममा अब भने अर्को गीत राख्दैछौँ तामाङ भाषामा रहेको यो गीत. यो गीतमा स्वर रहेको छ लेखबहादुर योञ्जनको भने सङ्कलन पनि गायक स्वयंकै रहेको छ.

राष्ट्रभाषाका गीतहरू सुनाइरहेका छौँ। यस क्रममा भर्खरै सुनायौँ यो मगर भाषामा रहेको गीत, र यसमा स्वर थियो बलराम पुनको, भने सङ्कलन पनि बलराम पुनकै रहेको थियो। अब यहाँहरूलाई राष्ट्रभाषाकै गीतहरू सुनाउने क्रममा मनाङ्गे भाषामा रहेको यो गीत सुनाउँदैछौँ। यसमा स्वर तथा सङ्कलन रहेको छ धर्म गुरुङको।

यहाँहरूका बीचमा भर्खरै राख्यौं राई भाषामा रहेको यो गीत, र यो गीतमा स्वर रहेको थियो भक्त बहादुर राई र श्याम बहादुर राईको, भने संकलन थियो श्याम बहादुर राईको। यहाँहरूलाई अब राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अर्को गीत राख्दैछौ, थारू भाषामा रहेको यो गीत, र यो गीतमा स्वर तथा संकलन सूर्यनारायण चौधरीको रहेको छ।

भर्खरै यहाँहरूलाई सुनायौँ लिम्बू भाषामा रहेको यो गीत र यो गीतमा स्वर रहेको थियो कुलवा सुब्बाको भने सङ्कलन थियो भगत सुब्बाको. अब यहाँहरूलाई गुरुङ भाषामा अर्को गीत राख्दैछौँ फत्तम बहादुर गुरुङको स्वरमा रहेको गीत र यसमा सङ्कलन मानबहादुर गुरुङको रहेको छ.

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै यहाँहरूलाई सुनायौँ नेपाल भाषामा रहेको गीत र यो गीतमा स्वर रहेको थियो हरिबोल श्रेष्ठ र वेदबहादुर कुँवरको भने सङ्कलन थियो पुष्पमान प्रधानको अब राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ चामलिङ भाषामा रहेको यो गीत र यो गीतमा स्वर तथा सङ्कलन रहेको छ गोविन्द चामलिङको यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ त्यसपछि 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार शेर्पा भाषाको समाचार पछाडि 4:15 सुन्न सक्नुहुनेछ शेर्पा भाषाको कार्यक्रम शेर्बी डोलुलगी ल्यारिम रेडियो नेपाल सुन्दै रहनुहोला

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीले क्षति पुर्याएका व्यक्तिका घर टहराहरूमा अझै खोज तलास हुन नसकेको भन्दै खोज तथा उद्धारको कामलाई थप तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले बाढीका कारण विस्थापितहरूले आफ्नै घरको भग्नावशेषमा परिवारका सदस्यहरूको शव रहेको भनिरहँदा समेत खोज उद्धारका काम सुस्त भएको प्रति गुनासो गरेको बताउनुभयो। सांसदहरूले तत्काल व्यक्तिका निजी घरहरू, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिका भवनहरू, वित्तीय संस्थाका भवन लगायतका संरचनामा खोज तलासका लागि छुट्टै विशेष टिम परिचालन गर्न सरकारसँग माग गर्नुभयो। यस्तै बाढीको जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्न, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा विशेष ध्यान दिन, घरबार विहीनहरूका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था र दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्थापनाको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा बढेको कालोबजारी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न, स्वास्थ्य बिमाको क्षेत्र विस्तार गर्न, बाँदर आतंक नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनु भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रण सम्बन्धी विज्ञहरूको अनुभव आदान प्रदान कार्यक्रममा उहाँले नेपालमा आवश्यक सुरक्षणयुक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनु पर्ने बताउनुभयो। सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय यसअघि नै गरिसकेको भन्दै उक्त निर्णयपछि केन्द्रलाई सरकारी आवश्यकताका सुरक्षणयुक्त सामग्री उत्पादन गर्ने निकायका रूपमा मात्र सीमित नराखी व्यावसायिक रूपमा सञ्चालन गर्ने तथा सेवा र उत्पादनलाई बाह्य बजारमा सम्म विस्तार गर्ने सम्भावनाबारे कार्यक्रममा छलफल भएको थियो। सभामुख टोलप्रसाद अर्यालले जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ। आजदेखि सुरु भएको नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083 उद्घाटन गर्दै उहाँले हदबन्दी सम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरी दिगो नागरिक मैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो। सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटो छरितो र प्रभावकारी बनाउन सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 ल्याएको छ। सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका 2065 खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो। निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने र समयअनुसार डिजिटलाइज गरी प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अघि बढाएको प्रस्तावलाई हिजो बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै सरकारी निकायहरूमा निर्णय प्रक्रियाको प्राथमिक माध्यमका रूपमा डिजिटल प्रणाली अनिवार्य गरिएको छ। यस अन्तर्गत फाइल दर्ता, टिप्पणी, राय, स्वीकृति, डिजिटल हस्ताक्षर, अभिलेखीकरण तथा अनुगमनका सम्पूर्ण काम कारवाही एकीकृत विद्युतीय निर्णय प्रणाली मार्फत सञ्चालन हुनेछन्। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेको गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्री खनालले हालै भोटेकोशी नदीमा गएको बाढीलाई जलवायुजन्य विपद र हिमालय सुनामीको संज्ञा दिनुभयो। यसले नेपालको दीर्घकालीन समृद्धि र विकासका पूर्वाधारमा गम्भीर प्रश्न उठाएको बताउँदै उहाँले नेपालका नदी करिडोर, बस्ती विकास, उत्तर दक्षिण मार्ग र जलविद्युत परियोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो। अब परम्परागत शैलीको प्रशासनिक संरचनाले मात्र यी चुनौतीको सामना गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ। गृह मामिला मन्त्री टोनी वकले राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासन नियममा परिवर्तन भएको पुष्टि गर्नुभयो। चालु आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासन 2,45,000 र सन् 2027 र 2028 2,25,000 कटौती गर्ने बताउनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: रेडियो नेपाल येन क्रिसमस शेर्पाने शेर्वे के साङ्ग्योर सेन्डोनाङ प्रतिनिधि सभा के अरिङ्के छोकतुला छोक मितिवी फोटिको शिशो तके क्योन्फोको मितिवी खाङबाताङ चरातिवी नङ्ला तरुङसँग मिसोलोफ लाका किमा थोप सुङ्किन मिसोलोफताङ सुङ्क्योपके लाका फिमो ख्याउसी ती लाका टिम्बो क्यान कितुब्ला सुङला सुनाङ सुङ तुग्राङ क्याने छोक मितिवी शेर्के मितिवी खाङबा सार्वजनिक ल्याखुङ लोप्ठा टोथेन थोतेन छोकपा पालिका के ल्याखुङ तिवा तेजेन ब्याङ्की ल्याखुङ टिभी नङला कलेला स्वरूपमी छोलुप तन्दोग्ला कुतुकराङ छोकपा चोनी लक्लेन कितुब्लासङ सुङला सुनाङ्गो भिएन दिपलरङ छोकदुला छोकमितिवी टोङरा ग्यालखफना छोक तिमाङ एउटा कि चालक तिवा त्रिभुवन जम्बुलिङ नम्रु थाङला तोतिरङ जङ्ने वतुप तप्की ती राहत कि चालक तिवा खाकसिल्पो शिला लानी सर्के कले वतुप सखुल्ला क्योलुप्लासङ सुङला सुङ्गुवा तुरा ज्ञाने स्वतकी कलिला स्वरूप मितेला सुङ्क्यो पोतुप दासला पोगो आङ क्या पाम्पुमु पेजाताङ मि गेन्दा तिवी नेताङला खाकसेन पो चिगो खाङबा मेतुप मितेला खाङबी टडिक ख्याने तेर्गो तङ जुगथम्बी सुला लानी सुङ्क्यो पोतुप दास टडिकिगो कोला सुगेप नाङसङ छोकदुला छोकमितिवी घिमिटेङमा साफसमी चालकी गोङदिवा फरुप नेताङ क्याग्गो एलपी ग्यास सोलोमो ख्यान तेर्गो ठोतेनु बिमाकी सखुल ग्याछा जोगो ठिक्की नोकेलुप नेताङ न्युङमो जोगो ताङ डिमडुल दापचुगला स्वरूप कालेतिवी कोला ङ्याम्सिप चेगो चिङै कोर्तिवी कोला सुङला सुनाङ्गो भिएन राष्ट्रिय सभा नङ्गी यार्गे पल्जोर कोर्तेजिन सुशासन छोकपी छोकदुला छोकमितिवी जलफायु न्याताङ नामगिरवातीमा फोको क्योन्की खम्जुला जम्बुलिङ सिछोकला फेन्चेन्पो क्याने जोगो सुङ्गुवा छोकपी आरिङ सिंहदरबारला देउ छोकदुला छोकमितिवी खाकी चोतिवा काको ग्युन्छेन रङजुङ कालेङ्युङमो जपताङ खाङ्री सखुला नामगिरवाकी क्योन युङमो जपताङ ती कोला गोमलारङ लेन ख्याफेल केतोपला कला फेन्चेन्पो जोगोला सुगेप नाङसोङ छोकदुला पा नितेश खड्काकी खाङ्री सखुल्ला छजो फरिन गलुप तापकी खातिवा सि गलोपताङ रङजुङ कालेतिवा फरुप गलुप ख्यान्तोक नाङसोङ चिसित लुनपो सिसिर खनालकी नामगिरवाकी जोसालेन्सी थेन्दी वतोफ थोरिम कालेतिवा क्याकुला ग्यालखपकी छोकपातिवी नेताङताङ ल्यागेनला गिरवा ताङने सम्बा नासम्म तोङ्गो खाक्सेन्पो वतोफ सुङसुङ प्रतिनिधि सभाकी जमुलिङ तम्जिताङ टोछम छोकपी आरिङकी छोकदुला चिसित लुनपो खनालकी दाङमलङ फोटेको सिचाङबोला वाउ सतकला रङजुङ कालेकी हिमालयन सुनामी मिङ चोगो टोङ्गो नाङसुङ नामगिरवा ताङ रङजुङ कालेकी जोसालेन्सी यम्बो ग्यालखप यर्गे जब सितिवा सङ्कलिला स्वर्थोपु सुङ्गिन यम्बी चाङबी गाडीगुडी मितिवा देतुप दासा लो जाङ थकी गेलाम्ताङ छुलोकी छर्सी तिवासङ नामगिरवाकी थोरिम कलिला वतुप तापकी दिक्कले तिवा न्युङ चब्ला लोग्युकी शिला गोमला सोनी वतु प्रशासनिक चालक तिवा तङ सिजु तिवी जुक्थमी कले तिवा मेता चोमोथोपु कोला सल्बोजो नाङ्गिन तुछो नाङसिन सम्बा नासम्म ताङनी सिजु तिवा जोगो सुङसुङ तुग्राङ क्याने लोनपो खनालकी जम्बलिङ मन्सला यम्बुकी रङ्गी छोक्ने छोकसुक क्यानी त्या जोको एजेन्डा तिवा वैज्ञानिक श्री थोताङ दर्शी नाङसिन जोगो कोला सुगेप नाङसुङ छोकदुला छोकमितिवी ठिउ ठिवा ताङ टोङ्गो तिवा सिलोन बालेन्द्र शाह छोकला खाक्सेन्पो चिने जोको ताङ ग्यालखपकी यर्गेकी तन्दोक्ला तेजेन जलफायु न्याकी छोकला सुङ्की रम्बु ख्यानलाका केतोफ लोनफो खनालकी ख्यालेन क्या नाङसुङ दलेन तेजेन ग्याङसिङ लुनफो डाक्टर विक्रम तिमल सिनाकी सुरक्षण मुद्रण कि सखुल्ला यम्बुला यर्गे जोगो सुङ्गुवा दलेन तेजेन ग्याङसिङ लुनखाङला आरिङको डिक्याउ सुरक्षण मुद्रण कोर्की खापतिवी ङ्याम्युङ फारसुर केतोप ल्यारिम्ला लुनफो तिमल सिनाकी यम्बुला गो सुतिवा रङ्युल्लारङ जोग जफ खोरियोक जोगोला सुगेप नाङसोङ ग्याङसिङ लुनफो तिमल सिनाकी यम्बुला प्रिन्टिङ प्रेस कि तन्दोक्ला गो लक्से लचित पातङ पूर्वधार यर्गे जोगो सुङसुङ ल्यारिम्ला ख्यापतिवी जमुलिङ बजारला यम्बी प्रिन्टिङ प्रेस कि नेताङ तन्दा थोकिन वतुप लक्ष्य सुङ्क्योप मापदण्ड ताङ यम्बु जमुलिङ बजारला छोकसुक कि थोपु नेताङ कोला दक्तपी ङ्याम्युम जग नङ्गो किन चिल्लीमे छुलोक ल्याखुङला कलेला स्वरूप लेचेत्पा मेराङ कि फुङबु आरिङ दग्दपी खाङबी मिला कल्ताङ्गु सेन्गुवा गलुफतु लाकी गते चिथम्बा सुर्मु रोस्वाकी फोटिको सिचाङबुला वाउ स्वतकी क्योनुफोकु चिल्लीमे छुलोक ल्याखुङला लाका कितुमी इन्जिनियर सन्तोष पाण्डे इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान चौकीदार दय श्यामबहादुर थापा मगरताङ तिलक बहादुर थापा मगर तेजेन नेपाल विद्युत प्राधिकरण कि लचेत्पा लाक्पा तामाङ कि फुङबु मोसी क्यानी खोङ तिमी खाङबे मिला कल्तङ्गोप चिलिमे छुलोक कम्पनी कि प्रबन्ध निर्देशक बाबुराज महर्जन कि ख्यान्थोक नाङसोङ नासागलु मेरङ्गा कि फुङबु चिलिमे छुलोक कि सुरुङ कि नङला मिटर शैक्षिक तङ ठुक्चो चोय नङला गोतोप कन्ट्रोल रुम ने ताङ निर्मो फिला तेनी यम्बी मक्मी कि हेलिकप्टर थिमा नुवाकोट कल्तङ्गे तग्दपी मिला कल्तङ्गोप प्रबन्ध निर्देशक महर्जन कि सुङसुङ नोलुनपो डाक्टर स्वर्णिमो वागले निमा सुमकी जिकोरकी तन्दोगला ग्याकर फेमग्वा ग्याकर सुमकी देनसेनला लोनपो वागले आरिङटोपला चुचो दिन्तङ कमा सुमजुसो अङ्गाला नयाँ दिल्ली फेउएन जिकोरकी रिम्बला लोनपो वागले कि रङजुङ कालेकी नेताङ जुग्ला थेदोप काले तिवी टडिक कितो कोर तिवी कोला यम्बुताङ ग्याकर ग्यालखफङी पर्की पल्चोर सप्सिताङ कुटनीतिक सि चिङे कोर नासोकी कोला चिकडिलो खेतो मिगिलो गोतोप लोनपो वागले गे टुङ्गे खाङकी सेतोगेन तुरङ केनी आरिङ्गोमु सुजोङला नोर्लुनपो वाक्ले कि क्याकर कि नोर्लुनपो निर्मला सीतारमण तङक्यान थुक्थेत केतो फ्ल्यारिम गोतो सेन्क्वा अख्तियार दुरुपयोग अनुसन्धान आयकी पजोलो नितङ गेचुग्या नितङ गेचुग्या सुमकी लोखर प्रतिवेदन सिङजिन रामचन्द्र पौडेला चिगेम ग्वा सिङजिन ल्याखुङ शीतल निवासला आरिङ ल्यारिम कोटी ख्यानी आयकी चो आयुक्त प्रेम कुमार राईकी ती प्रतिवेदन सिङजिन पौडेल छोक्ला चिगे पुगेन काठमाडौँ उपत्यका नङ्ला नागल सङ्घे लामो जब लाकला फेन्सेन बोजब तन्दोङला सडक सुझाव एप चिन्क्योङ ख्यान वा पूर्वधार यार्गे लुनखाङ नङ्गी सडक डिभिजन ल्याखुङ काठमाडौँ कि जो एपला आरिङ औपचारिक शिला चिन्क्योङ ख्याउन पूर्वधार यार्गे लुन बो सुनि लम्सालकी गिर्की टुङ्गी खाङकी सेतोप नाङसिन काठमाडौँ उपत्यका नङ्गी मितिवी सङ्घे लामो नङ्ला नागल ताङ जोगो लम्गी कोर्की क्योन्ताङ टुङ्गोती वा एप तेमा दर्ता क्यानी तेर्थोपो सेन्क्वा तुङ क्याने एफ तेमा दर्कित क्याउ गुनासो कि कोला कितुफला कातङ तिकोर कि ख्यान्थक मिमाङ तिवीसँग प्रत्यक्ष शिला लथोपु टडिकोतो सडक डिभिजन ल्याखुङ काठमाडौँ कि सेतोगिन्न सहकारी छोकपी छोकमिला तेरुछावा कि पे मङ्सोकला ग्याछा चुकसुम तेन तेन क्यान ग्वा सहकारी रजिस्ट्रार कि ल्याखुङ कि सहकारी ऐनङ्गी तङ्ग दिन्छु थोन झिकी तफा अङ्गपचुङ्गा चुक नाङसेन छोकपी सिफारिसला पेकी थोक गिरुवा तोङ्गिन नारिङने चुन लक्लेन कितोप क्यानी छावा कि पे ग्याछा चुकसुम थाक्छु त्याउगेन दिसिनाङ गमला सहकारी छोकपी तन्दोग्ला छावा कि पे ग्याछा चुरुक तेन तेन क्यान गोतोपेन मनास्लु खाङ्री जेकु तन्दोग्ला वाउ छिगल कि मेमेरा चिक नासगल ग्वा गोर्खा कि चुमनुर्फी युल छोक्पा वडा अङ्ग चिक सामा गाउँला कोतुप मनास्लु खाङ्री जेकु तन्दोग्ला वाउ सिङ्गापुर कि लोङ्गपचुकी लाउ वे सेङ मनास्लु खाङ्री क्यामङ्गी कि बेस क्याम्ने लोकुरिम्बला नासगलुप चोङकी कुर्सुङमाक मिल्याखुङकी डिएसपी राजकुमार श्रेष्ठ कि ख्यान्थोक नाङसोङ निमा चाप्के जुग्ला पृथ्वी गेलाम्ला आरिङने जुन डिमडुल चिन्क्योङ ख्यान ग्वा गलुफदौला कि गते चुप्जी छिर्मु कृष्ण भिला टोक्पा वानी नागलुफला मारिङ टोप्ने जुन चिन्क्योङ ख्याउ इन्जिनियर धीरज ढकालकी ख्यान्थोक नाङसुङ रेडियो नेपालने शेर्वी साङ्ग्यो डोप्सुङ थुचिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोग्यादम्बा गुन्मा छै लाका ख्याउ थाङरिङ ग्याङसिङ गियार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्बा कि लाक्षे ओदो ग्याङसिङ सब्जी निरी खेलेन चिक्दा हिन थाङरिङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरी तम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

लासे जम्बुलिङकी दासा नासक्ने रेडियो नेपालने तोङिनो तुप सेरी केकी ल्यारिम सेरी डोलुकी ल्यारिम सेनाङ्गिन जुनो तुप सर अचुनुप इजुनुम ताङ छ्याङ्गासाली तेरिला गमसोक्ला टासिदेले नरिकी जफुरी छेर्मु दगेराङ आरिङसाङ सेरी डोलुकी ल्यारिम तोङगुप्ला आल्यारिम जिन्क्योङमा आङसरिङ लामा शेर्पा ताङ लक्षेपा दल्जा दे स्टुडियोला वान वाय दि ल्यारिम नरी जफुरी छेर्मु चुजो जिताङ कामाच्याङाने जुन चुजो आसेक रेडियो नेपालकी मिडियम वेभकी एफएम ब्यान्ड तियो गुप्चुगो अघि सैचिक ताङ सुम मेगार्स ने से नङथुकी सिसी रेडियो नेपालकी वेबसाइट www.radionepal.gov.np रेडियो नेपालकी अनलाइन पोर्टल www.radionepalonline.com ताङ रेडियो नेपालकी अफिसियल फेसबुक पेज नेमासाङ जम्बुलिङकी चुगै दासालाई जुनुहोस् नाङ लाइभ सेनाङ थोपकी तुग्राङ्क्याने सेरी के शेरवती मोसिसरु फेसबुक पेज नेसाङ सेनाङ थोपकी लसे सेरी डोलुकी ल्यारिमला सेरी चिसोकला सब्जी बुलु कुसप्तिवा सेरी चिसोकला छाक्लेन फेन्चेन पोनङ्गु कुसप्तिवा सेरी चिसोक सुङताङ गेर्की सकुलताङ क्यान डेलो दुप सोपा नासोकला जुने छाक्लेन नङिन फेउ सर अचुनुप इजुनुम तिवाला फेप सुने अरो रकी रूप ताङ सकुल नासोकला छाक्लेन नङिन फेउ सर अचुनुप ताङ इजुनुम तिवाला फेप सुने खोङतुई खेन्थोक ताङ सुङलप खाक्षेन पोतियो जोकिन वान वाय लसे दिरिम्बाला आरिङकी ल्यारिम्ला दक्पी सेरी चिसोक नाछोक नाङला जुने छाक्लेन फेन्सन पो नाङ्गु कुसप सेरी हम्पुम सक्पा गोजु दुप्ला गोमा क्यान नाङ्गु रेडियो नेपालकी सेरी केकी सङ्गुरताङ सेरी डोलुकी ल्यारिम्ला लोबङी छाक्लेन नाङ्गु गोमी टोसोक सोकमी याङना पूर्वा सभासद सठिम थेन्सोकी गोमी छोकमी यम्बी शेर्पा चिसोकी टोतोनपो हाम्पुम सर्गोत्पा दक्पी सेरिकेकी सुङ्क्योप्ताङ यर्गेकी तोन्दोकला छाक्लेन बङ्गी नङ्गु तुरङ क्याने तन्दा नेकपा माओवादी सोकी उले छोकमी ताङ गोर्खापत्रकी नायन नेपाला शेर्वी केला थेन्दु सरसोकी ग्यान्जिनपाल जुने छाक्लेन नाङ्गी नोतुप आई आङदो शेर्पाला आरिङकी ल्यारिम्ला फेप्सिनु है खोङला दे फेप्सुप नङ गमाला लुङ्गमुई चिक जोकिनु है लसे सेन्रो नाङ

0: मलोक हेंगे तुई से नंगुब्लुती सोनाम जांगबु शेर्पा तंग केसांग छोटी शेर्पा गिला नंगुब्लुइन जमुनिगी दासा नासोक्ने रेडियो नेपाल तेमा शेरी डोलुकी ल्यारिम से नंगिन जुनोतु शेर अचुनु इजिनुम तंग स्याङा साली तिरिला आरिङ्के ल्यारिम तिङसोक से नंग डोकी स्ने शोबिन लासे यहेंगे तुला आनेरङ सु आरिङ्के ल्यारिम ला गोमी टोसोक सोकमी याङ न सठिम ल्यान सोकी सोकमी आइ आङ द शेर्पा ला फेप्सु नोय ता खोङ ला देर ल्यारिम ला फेप्सोप लासे टासि दिले आइ
1: टासि दिले
0: नस्तानि ने तंगला छालन गंग नंगि जोंदा
1: तंदा दिचिसो कि तेंदाला किगोगी तेंदा नोटोगी कोरला चथिम ला जोंवदु शेरुगी रेवादां शुवादिवा सुंग्योपकिरु लानोंचे नेतांग तंदा छपसि नेतांग जेचासिंग गलोंदु तेपिति सुंग्योपकि तेंदाला तं तनों चिसो छपसुकी लागाजेन तं छपसि नों तंदा सिमारम ओदुइस छेपसि शोखा ला तनाङरन तेनाला वदु शोखा दं क्यासन देलो कि ला तगोइ लारन यान देव
0: लसे आइया त दकि सिसोक ना सोखला सोखसुक नंगने जुनो तुकि छालेन दिय बंगि नंगने जुनो तुकि क्यासि नंग दकि दि दकि दारिंग कि अरावरति दकि दि ग्यांगसिंग सोखले न सरबुत कि सोखुलंग आइ सोखसुक ओदु दकि तिति मारन दकि दि यारिंग कि अरावरति गोजुतु दकि श्री नंगला हमबु मित्र मिदाकेने दकि श्री शेरोतेरि दि सर्गोपि सखुल्ला ति सासे युङ मोरङ थङिनो ता दि आइ कि दि नंगला दि सुकेने गोजु इन्दां दि नंगला फेउना सम दि सुकेने शेयर सुङ सि आइ कि टिकपे सिख सुनाङ सिनस
1: त गोमला दि सिन गोमला चटिम नितोङ सिबि सिब दिन त संविधान दि सचालि सिगि दि चटिम नंगला चटिम गो छुने जुन दि ता दि मिरिक तं कि रिक तेरि ला थप तंग उङगो उङगो कि नि गो जि सिने मगो क्याउ त कि ति नासिङ ग्याने त शुङगी दि दि लुङजि इन्दु त कि दन रिडि नेपाल सङ कि मङ्बुला लेरिम दाङ सङ्ग्यु टोङ्गुगी टोरी थोप्ताङ नितु गल्सीमा सेवा चिसकी छोक्ने सङ दाकु सेरुगी केला सङ्ग्युको कि ताङ ती नासिङ ग्याने लेरिम त केरि जेङ्गी नासिङ ग्याने लेरिम सङ टोङ टोङ्गुको कि सिने शिवाजुको रिम्बाला दे निदोङ चुङा निने जुन दे सेरु रिरि नेपालने सेरुगी केला सङ्ग्यु ताङ लेरिम टोङ्गुगी टोरी चुङसुङ त तिरि ती बाला दे छाले नङ्गु खोङ त गमिगी कंसा थालमाला गोमानंगु खेमबांगाव से आं लाखपतेनजि आमिमा ख छले नंगि जोंदु बला दं खला नं थरुंग दिला जे कंसे दि फेलकि तं फेलकि कि केला जे गुरगोगि नसेने छि सकिरंग सेवा छि सकिरंग या त दुगोकि सिने तने या त जोंका मंगबुने शुवा वाउ त कि तिकेने दुगोकि सुने रंग खा ng दुगोगि ने सरगो कि सदि दलेन कि छोकला उंगो जि सिरु नासम मे मेसिनंग दलेन कि छोकला चाहिँ चाहिँ दाकु सेरो गमाटीको कि सिरु नासम हो तप कि सङ तनाङला दिला डोगो चि सुङने तिब कि चितु ओङ्छे शेर्वा तङ तन्त तिब कि शेर्वा चिसो कि छोक्सो जिप्सिरिङ
0: लामा
1: जुङ्गु बला नदि त्यति बेला से यति बेला सङ यम्बु शेर्वा चिसो कि छोकमे हिन्दु तप कि त लो तो मिसे लो सुम्जु गमला लोखा जि दङ गमला दे डोगो चि सुङने तमा खोइ तेरि कि डोगो चि सुङने तत् का नाङसिङ चिसो कि का नाङसिङ देखि नुङ चिसोल गो कि त्यहाँ सु दुई सब्जी बुर्गु दिन सुरु कि त्यहाँ कि तुगो नेताङ थोङ्ने छ त्यसलाई हेर्ने तुकेने उङ्गो चुङसुङ ल
0: आइ कि गमला दाकि दि सरगोपि सखुल फेमनाङ उदि दुकान लासिङ रेडियो नरङ गोसु
1: रेडियो नरङ थालमाला रेडियो नरङ गोसु
0: तमा आइ कि दि रेडियो ला छाङले नङ पाला दि रेडियो ला ति लुसु रे छाङले नङ उइन लास ति पाला निरे सङ दि सङ गि रेडियो निरङ टिक पे ओ तपाला निङ नुसु निरङ ति पाला युला रङ ओ तपाला लास ति पाला निरङ टिक पे रङ ओ तुसुनि क्यासिन छाङले नङ लोबङ नङ उसिङ नसु
1: लुसु रे छाङ मिसि लुचि थम्बा छुइ दिङे दि कन्से गि मासे गने शिवजी बुलिङ नस्ति पार पर्ला ति नङ खिपचि जनि जो तिरन छुनि देसि दिन गि चाहिँ कल्ला चाहिँ नि तो कोइ यमा गर्छ न नङ नेगी ngare छोग्ने देखि शिवजी बुलगो त्यन्दा ति जिनमा छ जने शिवजी बुलिङ लचि त ng ng छुङानि ng सुमने जुन दे टुसु रेचिक सेक
0: तादि शरी दकि रेडियो नेपाल तेमा शरी संयुक्त शरी ल्यारिम गोसु उथिङ तुगोइ सिङ लो तोमिसे लोकल सुमरे गानु
1: तोमिसे त तोमिसे लोकल सुमरे
0: तमा ति पाला गमसोकला त गमला गमसोकला न आइ आइ तुइ ति संग्यु रुकु तुगै ल्यारिम जिनक्यों क्याउ ते गमसोकला न सिगो सुङ ति पाला दि कालिय तियो रेडियो ला ला छाङले नङ पाला कालिय तियो आम सु सु सु को कालिय तु जों सुङ लस
1: ति पाला
0: बिशरी कि केला ति पाला ला दुगै सङ्घ्युर्तेहरू थुकै ल्याएर झिङ्ग्यङ थुकै मेथु कि लस् त्यो थाल मात्र हिँड्छौँ त्यहाँ
1: लस् कहिले कहिले छा शक्ति तिप कि डोदाङ मल मलाउ मलाउ दादी के रिक्जेनलाई सङ्घमालाई के निला के निर ढप्छु नि दिदी इन्जित केला ताङ नेपाली के रङ केला खाने के निर ढोइङ हो त्यसो तिङलाई कोले खाने भलु केला सङ घन्सी घन्सी मता मता नौ के रिक्जेनलाई सङ्घ गो कि सिने गोछु तप कि त के रिक मङ्बोला त्यो गोछु गो तप कि तिप कि सुङ्गी सिगो सुङ सुङ्न दिदु कि त्यहाँ त सेवा माइम्बी मिरिक मिन्दु कि त रङबदवा सिगो सुङ न थियो कि छाताङलाई रङ त ज्यानलाई ती तेर्को ज्यानलाई तुझे मा तेर् तेर्को माछु सिँ नचिङ्गे हो तु खाला सङ दिँदै डोसुङ लाक्पा ढिनो डोसुङ रङ ठोला ढिनो पङ्गे मि खप्लाउँदै रङ नङ बुद्धरङ हो त दासल्ला नौ गाउँसभा नाले त मिक चाहिँ टिक्पे त वा सुङ्गु त्यो वा तिवाला चाहिँ सामना म डोचिङ्गे हो तु ती ती खाला सङ नौ दे डोदाङसँग त्यहाँ त छिम्की ती ढरिङ नङलासँग चाहिँ छुङ्गुला त्यो कि दि के रिक्ला लागेको तँलाई सर्गोप हिँड सुर्को खुङ्ला खुङ्ला र मिच्यु त्यही क्वेसन त्यो बेला चाहिँ न्यामेसे क्याने झुगु ती ती चाहिँ कहिले छासो त्यति चिङ्गे कि त्यसलाई सेरि दाग्पे नोसु क्याने लागेको कि नेता र मिथु ओङ्ला मि कि त्यति म ओङ्ला सुर्ने त्यो चिङ्गे क्याने लागेको कि नेताङ हो त्यो क्याने ती नङला रङ ती भने जुन रङ चाहिँ दिदी माछौँ त्यति चिकबाट हिँड सिनेसँग मेरो खोले खोले क्याने मेरो त्यो के अरे नाचौँलो लागेको त्यो चिटो ख्यासमा खोले खोले क्याने चाहिँ गिरुवा थेपिङ गरौँ है त्यो भए ती बगी ना ती बगी चिताङ चाहिँ तातसम्म तान चिमदिर चिमदिर गिरुवा गर थोप्ताङ मामु थोमसिन्थ्यो त्यो पितामा तिङसँग आलो तोकै मेथ्यासुर दोकान हो किन
0: तिपलाई त लोभङ्गी सेरी सङ्घ्युरसँग ल्याएँ त्यो जिङ्ग्योङ तङ सेरी सङ्घ्युर त अहिले तुर नगुप्त कि तिङसँग पल्ला सङ्घ रेडियो न देखि तङ्ग्यु न तु सेरी सङ्घ्युर थियो सेरी कि ल्याएँ थियो अहिले कि सङ्घिछौँ तङलाई तोङ्गी पगी तङ ती अहिले तुई पाला कि तोङ्गी पगी तङ तन्दी पाला ती सो ख्यापर नहोलास्
1: ती बेला सङ्घुर माङ्छे नौ तिर ठिउ सङ्घुर यो सुर रासा सने वाउ सङ्घुर मिसी सङ्घुर झ्यान तङ्ग छोगो नेताङसँग हो तु घमला थालमा तोगो बजा तमा तिङला तिङला तिङिरे नौ चिसो मङ्ला क्या हो कि त पेन सिसेवा चिसो कि लागा चिङ्गे लसा कि कोलाई फल्ला धुला छकपा नछौ त कि तुकी क्या हो कि झिङ्ग्यौँ क्या हो कि सङ्घुर त्यो थोकै तोङ्गुलासँग अलग्गा ल्याइ ध्यानलाई यो इन्ते देखि उन्जिल उजिन्दाङ क्याने डेलवा जाङ थियो भने यो सुर कप हाप्से मात्रै रङ तङ्गियो त छ नि त म तिङसँग त अतोकै सन्जुर त माग्छ चिसो तङ हेर्ने ढेलो अब त सन्जुर तङ सन्जुर माग्नु तँको लेन्दाङ ल्यारिमला डेन्बु नासाउ फेप्छु तँको चाहिँ थुङसिङ तङ लासे नि कि चाहिँ कुयाङ गाल्नु चाहिँ चाहिँ कुयाङ गाल्नु नु चिङ्गे त्यो थुङ्गेन क्यासे नङ नङला नङ्गी ने तङला तरुङसँग दकुलो घुचो कि कुयाङ बुते तरुङसँग मेथे तरुङ गिरुवा तङ्गुला तरुङसँग चाहिँ लागाटीको हिँड्दै यसरी दोक थुङ्गेन होला
0: तैदि सेरी सङ्घ्युर गोजु उमिकिल छ रन्दाखेरि सेरी के तङ दाखि छोरी छुङ तङ दाखि लुक्सो त हेरेको तङ उमिकिल कि रन्दाखेरि दि सेरी ढोलीको ल्याएर तङ सङ्घ्युर चाहिँ गोजु हिँड्दो कि लस् त ऐ के दाखि सेरी के लात्र मिनालाई ज्यान दाखि यहाँ नेपाली केलाई सङ भङ्गी दुखै लेन थियो ठि नङ कि क्यासमा दाखि दि सेरी कि के थियो तासम्मबाट तोन डोइन डपला दि सेरी के थियो हेर्के तङ उपला तङसँग त्यो पितुलाई ल्याएको थियो कङ कङ कि गो कि तङ तुकै लगाएको थियो कङ क्यासिङ दाखि सेरी के थियो तलङसँग यहाँ गेट जोथो कि चङ सुरु सिङ नकिन होला अहिले
1: दिदी खासैलाई अधि सङ्घुर सङ्घुर सुधी उकुरी तेरो लगाएको थिएन हिँड्दु कि दिदी दाग्बे हिँड चाहिँ म मेन चोइतिर हिँड त्यसलाई हुतुङ दिला सामान धोका क्याने डाउ क्याने खेरुलाई ती दाग्बे चिसो नहाने रङ दाग्बे चिसो कि त कि दु मङ्बुसँग हुतु त म छक्पा सेरुकी त के तङ रिसु त छो सुङ्क्यो किरु सुङ्क्यो किरु या के तङ्गु कि छक्पा मङ्मु हुँदो त कि त्यो छक्पा ती थालमाला ती लगा कङ हिँसेन मलाम क्याम्रु त म छो लु कङ हिँसेन के न के नै रङ केला रङ उङ्गु त कि त म त के त्यो सुङ्क्यो माच्यासी दिदी रिसुङ कि सुङ्क्यो कि म थोइ सुरु नासम त अनि के सुङ्क्यो किरुलाई मिसाउजी तिलाई ल्याएर दङ तिलाई टिकट डोताङ जोने या के तङको कि तामा जेन्दा तौला तङ त प्याज तौला चुङ्से टिकपेन झुन जाँ तक खाङपेन नाङ्ने रङ हिँड्छ न तामा तङ काँचा तङलाई हिँड्छ पका गगा ती पे पेसे तु पापा आमा तङ सिमुला रङ उतु त कि पापा आमा त सेरी तामी नाङलाई अरू अरू सुरु खाङपेन नाङ्गी लगा ती हिँड्छ न सिङ्गी लगा हिँड्छ न फिकी तामी काङ हिँड्छ न निमा काङ दाता पि लगाला पाङला कतारला पाङला होसेन छङला घसेन झुम्बु बल्ला ती सेरी तामी रङ किरु ती নিন্দু নাম যাকে থো তাব কি সং পেজা তি শর্তলা শিন রো জা তলা ইনস্টং লাইন সিং তা তাসম বালা পগ গ গ দং মুলা জুগি নে তং মে ফপালা পালা আমা দং মাংচে লালা পাংলা ফিলা পেজা দং লালা বোরিং লালা লপটলা পাংলা দুলা

आउनुहोस् नाच्नु शनि नचाउनुहोस् यो तिहार विशेष कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउ पानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

जताततै तिहारको माहौल छ, औँसीको रात रात पनि छिपिँदो छ, तर देउसी भैलो नचरी सुरठी भाकाहरू तातिँदो छ। आफ्नो संस्कार संस्कृति जोगाउन कलाकारहरू कम्मर कसेर लागेका छन् भने यति बेला गाउँघर सहर बजारमा पनि यसरी नै देउसी भैलो रन्किएको छ, घन्किएको छ। बिछोडिएका साथी सङ्गीहरू भेटिएका छन्, हात हातमा मादल खैँचेडी मजुरा उज्यालोको लागि टर्च बाल्दै गाउँ बस्तीमा यिनै कलाकारहरू इन्द्रजीसी बद्री पङ्गेनी खुमन अधिकारी रिता थापा र साथीहरूले झैँ देउसी भैलोमा घर दैलो गर्दै हुनुहुन्छ होला। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो संस्कार र संस्कृति हो। हामी जहाँ रहे पनि जसरी बसे पनि यस्ता चाडबाडले मनमा उमङ्ग बनाइदिन्छ। आज भोलि त प्रविधिको विकासले घर बाहिर रहेकाहरूले पनि आफ्नो गाउँठाउँमा भएका रमाइला कार्यक्रमहरू हेर्न र मनोरञ्जन लिन सक्छन् भन्दै फेरि पनि देउसी गीत निकेश राई र साथीहरूको स्वरमा

यो पर्व नेपालीहरूको दोस्रो ठुलो पर्वको रूपमा लिइन्छ। हामी सबैलाई थाहा छ, आफ्नो संस्कार र संस्कृतिसँग उल्लासमय रूपमा मनाइरहेका छौँ। यो पर्वमा काग, कुकुर, लक्ष्मी, गाई, गोवर्धन, महपूजा, भाइ र किजा पूजा गरिन्छ। प्रत्येक दिनको आफ्नै विशेषता र महत्त्व रहेको छ। त्यति मात्र होइन, यो पर्व देउसी, भैलो, सोरठी, नचरी भाकाहरूले अल्लो गाउँ पल्लो गाउँ घन्किएको सुर लहरीहरूले छुट्टै आनन्दित बनाउँछ भने जताततै फुलेका रङ्गीन फुलहरूले घरबाट टाढा रहेकाहरूलाई बोलाइरहेको भान हुन्छ। लटरमै फुलेका अम्बा, बारीको बोटमा पाकेको केरा पनि परदेशीकै लागि साँचेर राखिएको जस्तो भएको छ। मौसम पनि नधेरै चिसो न धेरै गर्मी, यस्तै रमाइलो माहौल छ। जताततै हामी पनि तपाईँहरूलाई साथमा साथ दिनको लागि देउसी, भैलो, नचरी भाकाहरूले मनोरञ्जन गराइरहेका छौँ। त्यसैले अबको पालोमा शर्मिला गुरुङ, शिला आले र शकुन्तला थापाको स्वर।

अस्तिबाट विधिवत रूपमा आरम्भ भएको यो पर्व पुजै पूजाको पर्व देउसी भैलो सोरठी नोचरी अर्थात् साङ्गीतिक पर्व फुलै फुलको पर्व जता गए पनि गाउँ बस्तीमा करेसा बारी फुलबारीमा विभिन्न फुलहरूले सजिएको छ भने बजारहरूमा तिनै फुलका मालाहरू चोक चोकबाट प्रत्येक पसल कार्यालय घर घरमा सजिएका छन् अनि जताततै देउसी भैलोहरू घन्किएका छन् माहौल जता गए पनि रमाइलो छ यतिखेर के बालक के युवा के वृद्ध सबैजना देउसी भैलो खेलेर यो पर्व मनाइरहेका छन् अरू पर्वभन्दा अलि दान दक्षिणा लिनेर दिने देउसी भैलो मार्फत त्यसैले सामूहिक रूपमा गीत सङ्गीतका भाकाहरूले कसरी खुसी बनाउन सकिन्छ कसरी धेरै दक्षिणा झार्ने कसरी बढी मनोरञ्जन गराउने भन्ने होडबाजी नै चलिरहेको छ यसैले फेरि पनि तपाईँहरूको लागि मेनुका पौडेल र साथीहरूको स्वरमा यो मिठो देउसी भैलो गीत

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा देउसी भैला गीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग बिछोड हुनुभन्दा अगाडि अरुण उपत्यकाको यो रमाइलो देउसी गीत छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। यो तिहार यहाँहरूको मङ्गलमय बनोस्, उल्लासमय बनोस्। शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

सागर जीलाई खोज्नु भएको हो? सागर जीको त एक्सिडेन्ट

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 2 गते शुक्रबार, भाद्रपद शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार सेप्टेम्बर 18 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलाथ सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, राजु थापा, उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन. अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी.

0: अबको केही बेरमै सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, समाचारपछि 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम करिब 6:30, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौँ समाचार, समाचारपछि 7:25 स्वदेशकान सुन्नुहुनेछ, स्वदेशकानपछि 7:30 प्रसारण गर्नेछौँ बुझाउन कार्यक्रम, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:10 प्रसारण गर्नेछौँ हाम्रो स्वास्थ्य कार्यक्रम, 8:45 करिब 9 बजीसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौँ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौँ संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौँ करिब 10:40, 10:40 11 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले भर्खरै प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 12 भगवान श्री कृष्ण भन्नुहुन्छ, अनिष्टमिष्टम मिश्रम च त्रिविधम कर्मणा फलम भवत्य त्यागिना प्रेत्य न तु सन्यासिनाम क्वचित। कर्मको फल इष्ट अनिष्ट र मिश्र गरी 3 प्रकारको हुन्छ। कर्मको फल त्याग नगर्ने मनुष्यका लागि कर्मको 3 प्रकारको फल मरेपछि समेत भोग्नुपर्छ, तर कर्म फलको त्याग गरिदिने मनुष्यको लागि त कर्मको फल कहिल्यै पनि हुँदैन। कर्ममा म फस्ने 3 कारण हुन्छन्। कर्म त बडो मुक्तिदायी हुनुपर्ने हो, तर कर्मले मलाई बन्धन दिने काम यदि भइरहेको छ भने म कर्मको माध्यमबाट बाँधिरहेको छु भने 3 कारणमध्ये एउटा कारण हुन्छ। पहिलो कारण के हो? पहिलो कारण हो कर्मप्रति आसक्ति। केही आसक्तिको कारणले मैले कर्म गरेँ, उन्मुक्त भएर होइन, स्वतन्त्र भएर होइन। आसक्ति ज्वरो हो, त्यसले मलाई बाँध्छ। आसक्ति पासो हो, त्यसले मलाई बाँध्छ। यो पहिलो। दोस्रो के हो? कर्म गर्नुभन्दा पहिले आसक्ति, कर्म गर्न थाल्दाखेरि कर्ता भाव, मैले गरिरहेको छु भन्ने भाव, सारा कर्म प्रकृतिले गरिरहेको छ भन्ने नबुझ्ने जुन अवस्था छ, जुन बोधहीनता छ, त्यहाँबाट कर्ता भाव जन्मिन्छ। र तेस्रो कर्मफलप्रतिको आसक्ति। यी 3 कारणले कर्मले हामीलाई बाँध्दछ। पहिलो कर्मप्रतिको आसक्ति, दोस्रो मैले गरेको हुँ भन्ने आफूप्रतिको आसक्ति, तेस्रो फलप्रतिको आसक्ति। यी 3 कारणले मैले कर्म गरेँ, यी 3 कुनै पनि कारणले मैले कर्म गरेँ भने म निरन्तर फस्दै जान्छु। हरेक कर्मले मलाई डुबाउँदै लैजान्छ। म उदाउँदै गरेको होइन, म अस्ताउँदै गरेको घाम बन्न जान्छु। तर अघिल्लो श्लोकमा योगेश्वर श्रीकृष्णले भन्नुभयो कि कर्मफल त्याग गर्ने व्यक्तिलाई म त्यागी मान्दछु, सत्यागित्य विधि यते, त्यसलाई असली त्यागी भनिन्छ, जसले कर्मफलको त्याग गर्न सक्यो, न घर त्याग्यो, न परिवार त्याग्यो, न कर्म त्याग्यो, न जिम्मेवारी त्याग्यो, केही पनि त्यागेन, कर्मफलको जसले त्याग गर्यो त्यो व्यक्ति चाहिँ असली त्यागी हो भन्नु। अब यदि त्यो त्याग गर्न सकेन भने के हुन्छ त, त्यसको परिणाम यहाँ आउँदैछ। अब यदि कर्मफलको त्याग गर्न सकेन भने व्यक्तिभित्रबाट अकर्ता भावमा जाँदैन, व्यक्ति अकर्ता भावमा गएन भने कर्मले निरन्तर बाँधिरहन्छ र यस्ता कर्मका तिनवटा फलहरू हुन्छन्। एउटा अनिष्ट फल हुन्छ, नराम्रो फल हुन्छ कुनै पनि कर्मको, अर्को इष्ट भनेको राम्रो मलाई मनपर्ने फल कर्मले दिन्छ वा मिश्रित फल दिन्छ। कर्मका तीन प्रकारका फल हुन्छ, एउटा अनुकूल, अर्को प्रतिकूल, अर्को मिश्रित। यदि म कर्म फलप्रति आसक्त भएँ, फलाशक्तिले भरिएँ भने यी तिनवटा कर्मको फलमा म बाँधेर जानुपर्छ, यी कर्मले मलाई बाँधेर लैजान्छु। यिनै हुन् यमराजका दूत, अनुकूल प्रतिकूल र मिश्रित कर्म फल नै हुन् यमराजका दूत, तिनले मलाई बाँधेर लैजान्छ। तर मैले कर्मफलको त्याग गरिदिएँ भने, सबैभन्दा पहिले कर्मफलको त्याग गर्ने बित्तिकै मेरो पुरै ऊर्जा मुक्त हुन्छ, म वर्तमानमा आउँछु र त्यो कर्ममा म आफ्नो आत्मासम्म लगानी गर्न पाउँछु, म बाणिन्न, म खण्डित हुन्न, म अखण्ड हुन्छु। एउटा त यो, दोस्रो म फलको त्यागको भावका साथ कर्म गर्ने बित्तिकै केही बेरमा मलाई फलको जब म त्याग गरेँ भने कर्मप्रतिको आसक्ति मेरो हृदयमा रहँदैन। अब आसक्ति रहन्छ किनभने कर्मको फलले मलाई केही दिन्छ भन्ने भाव छ, त्यो मेरो अनुकूल हुन्छ, मैले यसरी बनाउँछु, मैले यस्तो गर्छु भन्ने भाव छ। जब त्यो फलको आसक्ति टुट्यो त्यतिखेर कर्म गर्ने जुन वृत्ति हुन्छ त्यो पनि टुट्छ, कर्ता भाव टुटेर व्यक्ति अकर्ता भावमा उपस्थित हुन्छ, अकर्ता भावमा प्रवेश गर्छ। जब व्यक्ति अकर्ता भावमा प्रवेश गर्यो त्यतिखेर के बोध हुन्छ कि सारा कर्महरू प्रकृतिका हुन भइरहन्छन्, म अलग छु भन्ने बोध हुन्छ। जुन दिन कर्मबाट म आफूलाई अलग देखेँ त्यस दिन मेरो जीवनमा जिउँदै जीवितै मुक्ति आउँछ, यसैलाई जीवन मुक्त भनिन्छ। त धर्म क्षेत्रे कुरुक्षेत्रे, कुरुक्षेत्र भनेको कर्मको क्षेत्र, धर्म क्षेत्र भनेको भित्रको कर्मप्रतिको साक्षीको क्षेत्र। त्यो कुरुक्षेत्र प्रति अकर्ता बोध हुने बित्तिकै म भित्रको धर्म क्षेत्रको उदय हुन थाल्छ। तर यस्तो गर्न सकेन भने के हुन्छ कि म भवत्य त्यागिनाम प्रेत, यसरी त्याग अत्यागिनाम, यसरी त्याग गर्न नसक्ने व्यक्ति चाहिँ जीवितमा त ऊ कर्मको बन्धनमा पर्छ पर्छ, मृत्यु पछि पनि पर्छ, तर कर्म फलको त्याग गरिदिने मनुष्यका लागि त कर्मको फल कहिल्यै पनि हुँदैन। न तु सन्यासिनाम क्वचित, सन्यासी को हो त जसले कर्म फलको त्याग गर्यो ऊ नै सन्यासी हो, यो भगवान कृष्णको परम परिभाषा हो है। ध्यान दिनुहोस्, कर्म त्याग गर्ने होइन, जिम्मेवारी त्याग गर्ने होइन, कर्तव्य त्याग गर्ने होइन, फल त्याग गर्ने व्यक्ति सन्यासी हो। हामीले त अलग प्रकारको लुगा लगाउने, अलग प्रकारको दाढी वा केश राख्ने र अलग ठाउँमा बस्ने व्यक्ति सन्यासी हो भन्ने बुझ्यौँ, बिल्कुल गलत हो त्यो। बाहिर पहेँलो लुगा लगाउने, रातो लुगा लगाउने व्यक्ति पनि भित्रबाट सन्यास त हुन सक्छ, तर रातो लुगा, पहेँलो लुगा वा कुनै स्थान विशेष, कुनै वर्ण विशेष, कुनै जाति विशेष, कुनै लिङ्ग विशेष, कुनै स्थान विशेष सन्यासीको परिचय कहिले पनि हुन सक्दैन। सन्यासी जीवन मुक्त हुन्छ, सन्यासी पुरै ब्रह्माण्डबाट मुक्त हुन्छ, सन्यासी त बादशाह हो, सन्यासी त परम हो, सन्यासी त मालिक हो। त्यही भएर सन्यासीहरूलाई स्वामी भन्ने गरिन्थ्यो। स्वामी हेर्नुहोस् त कस्तो विरोधाभासी शब्द छ, जसले सबै कर्मप्रति आफ्नो स्वामित्व छोडिदियो त्यो व्यक्ति स्वामी हुन्छ। या बिल्कुल उल्टो छ है, जो स्वामी हुन छोडिदियो त्यही व्यक्ति स्वामी हुन्छ। किन? स्वामी हुन को खोज्दछ? जो स्वामी छैन उही स्वामी हुन खोज्दछ। मालिक हुन को खोज्दछ? जो मालिक होइन उही नै मालिक हुन खोज्दछ। म मालिक हुन खोज्दैछु यसको अर्थ अहिले म मालिक रहेनछु भन्ने घोषणा हो। म यदि खाना खान खोज्दैछु भने म भोको रहेछु भन्ने थाहा हुन्छ। म भोको छैन पेट भरिएको छ भने म खाना खान खोज्दछु? खोज्दिनँ नि त। यदि म उज्यालोको खोजी गर्दैछु भने म अन्धकारले भरिएको व्यक्ति रहेछु भन्ने बुझिन्छ। यदि म शक्तिको खोजी गरिरहेको छु भने म शक्तिहीन रहेछु भन्ने बुझिन्छ। यदि म औषधिको खोजी गरिरहेको छु भने म रोगी रहेछु भन्ने बुझिन्छ। त्यस्तै यदि कर्मले मलाई यस्तो दिन्छ, कर्मबाट यस्तो आउँछ, आएपछि यस्तो हुन्छ भन्ने मेरो मनमा कर्मप्रतिको एउटा जालो छ भने म अहिले मुक्त रहेनछु भन्ने बुझिन्छ। र अध्यात्म अहिले वर्तमानमा मुक्तिको विज्ञान हो। त्यसकारणले कति स्पष्ट, जो व्यक्ति फलाशक्तिले भरिएको छ त्यो व्यक्तिको त कुरै के गर्नु, यो जीवनमा पनि डुब्यो, मृत्युपछि पनि डुब्यो, बार बार जन्म मरणको चक्रमा उपर्दछ। आ ब्रह्म भुवना लोका पुनरावर्तिनोर्जुन माम उपेत्य तुकाउन्तेय पुनर्जन्म न विद्यते। कमिलादेखि लिएर ब्रह्माजीसम्म, भुसुनादेखि लिएर ब्रह्माजीसम्म सबै कर्म बन्धनमा छन्। ती यही चक्करमा आइरहन्छन्, गइरहन्छन्। तर जसले मलाई प्राप्त गर्यो, माम उपेत्य, जसले मलाई प्राप्त गर्यो अर्जुन, त्यो व्यक्ति फेरि यो दुःखको चक्रमा पर्दैन, ऊ मुक्त हुन्छ। भगवान्लाई प्राप्त गर्ने भनेको के हो? कर्म गर्दा गर्दै आफूभित्रको साक्षीलाई जसले प्राप्त गर्यो, आफूभित्रको कर्मप्रतिको जुन द्रष्टा छ त्यो द्रष्टालाई जसले प्राप्त गर्यो, जो सजग भयो, त्यसको चर्चा हो यो। कर्मको फल त्याग नगर्ने व्यक्तिले तिनै प्रकारको फल, घरी राम्रो आउँछ त खुसी हुन्छ, घरी नराम्रो आउँछ दुखी हुन्छ, घरी मिश्रित आउँछ त अनुहार कस्तो बनाउँछ कस्तो बनाउँछ। यो व्यक्ति फँसेको फँसै गर्छ, यो व्यक्ति अत्यन्तै दुःखको अभिनय गरेको गरै गर्नेछ। तर जो व्यक्ति फलाशक्तिबाट मुक्त भयो, कर्ताभावबाट जो मुक्त भयो, त्यो व्यक्तिको जीवनमा कहिल्यै पनि कर्मको फल आउँदैन। बस जे आउँछ ऊ बाहिरै छुट्छ, ऊ भित्रबाट यो व्यक्तिको प्रकृतिसँगको सम्बन्ध नै टुट्यो। यो व्यक्ति क्षेत्रज्ञ बन्छ, क्षेत्रसँगको सम्बन्ध टुट्यो। यो व्यक्ति शिव बन्छ, शक्तिसँगको सम्बन्ध टुट्यो, सदाको लागि टुट्यो, अब पक्कन नै टुट्यो। त्यो यो व्यक्ति जीवनको परम गरिमामा प्राप्त गर्छ। यसै कारणले हामी आएका हौँ है, हामी पृथ्वीमा आएका, कर्महरूको महान जालो खडा गरेर अग्ला अग्ला भवन, ठुल्ठुला मोटर, ठुल्ठुला सडक बनाउन आएको होइन। हामी त कर्मको माध्यमबाट आफूलाई व्यक्त गर्दै गर्दै मुक्त हुन आएको। हँ, मुक्त भावले जब म कर्म गर्छु यहाँ एउटा समृद्धिको अपूर्व लीला पनि सुरु हुन्छ। यो समृद्धि काम पनि लाग्छ यदि व्यक्ति मुक्त छ भने, त्यसको उपयोग पनि गर्न सक्छ। मन शान्त छ भने मात्रै सम्पत्तिको आनन्द आउँछ, हृदयमा सन्तोष छ भने मात्रै परिवारको सुख प्राप्त हुन्छ। परिवार त छ तर हृदयमा सन्तोष छैन, धन त छ मनमा शान्ति छैन भने त्यो धनले केही पनि काम दिँदैन। उल्टो त्यही धनको रक्षक बनेर, म द्वारपाले बनेर, सुरक्षाकर्मी बनेर जीवन बिताउनुपर्छ। त्यसकारणले अत्यन्तै बोधपूर्वक, बुद्धिमत्तापूर्वक आफूलाई हेर्ने हो। यी परम सूत्र हुन्, यहाँभन्दा पर जाने कुनै ठाउँ छैन। अब कहाँ जाने? आफ्नो जीवनमा घटित हुन दिनुहोस्, बोध जन्मियोस् भित्र। मात्र क्रिया गरेर केही हुँदैन, आफूभित्र बोध जन्मिन दिनुपर्छ। बिस्तारै यो समझलाई जन्मिन दिनुहोस् आफूभित्र, त्यसपछि जीवन परम आनन्ददायी हुन थाल्छ। त्यहाँ जीवन सन्यस्त हुन्छ, त्यहाँ जीवन स्वामी बन्दछ, र स्वामी बन्नुपर्छ जीवन। हामी दास बन्न आएका होइनौँ, हामी स्वामी बन्न आएका हौँ। बन्न आएका मात्रै होइन, हामी स्वामी हौँ, दासको अभिनय गरिरहेका स्वामी हौँ हामी, गुलामको अभिनय गरिरहेका मालिक हौँ हामी, बदुवा मजदुरको अभिनय गरिरहेका चक्रवर्ती सम्राट हौँ हामी। आफूलाई चिन्ने बेला हो यो।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: सम्पूर्ण चराचर जगतकी आमा प्रेम स्वरूपिणी श्री राधा रानीको प्राकट्य दिवस श्री राधाष्टमीको पावन अवसरमा जगद्गुरु श्री कृपालुजी महाराजको चरण स्पर्शित श्री भक्ति मन्दिर श्यामा श्याम धाम ठिमीमा त्रिदिवसीय विशेष साधना शिविर, मिति असोज 2, 3 र 4 गते। अधिक जानकारीका लागि सम्पर्क 01-663-00-59, 98-412-3-043-7। सबैमा हार्दिक आमन्त्रण गर्दछौँ।

रूप ध्यान जनु प्राण खात गिध अरु श्वान जन कामादिक शव मान भक्ति शतक। जहाँ भगवान को रूप ध्यान बिना ने केवल भगवान नाम संकीर्तन गरिन्छ त्यो प्राण बिना को शरीर समान होने छ। तसर्थ रूप ध्यान नै साधना को प्राण हो। त्यसैले जप होस् वा कीर्तन त्यसमा भगवान को ध्यान अनिवार्य रूप में हुनु नै पर्छ। ब्रजेन्द्र नंदन श्री कृष्ण एवं ब्रजरानी श्री राधारानी का चरण में सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्संग में यहाँहरुलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरु, मन नै जीव को कर्म को कर्ता हो। ईश्वरीय राज्य में मनले जे चिंतन गरिन्छ त्यसैलाई नै नोट गरिन्छ र भगवान त्यसै अनुसार फल पनि प्रदान गर्छन्। त्यसैले वर्तमान युग का मूल जगतगुरु श्री कृपालुजी महाराज मन को साधना माथि नै विशेष जोड़ दिनुहुन्छ। वहाँद्वारा प्रकटित संपूर्ण पद एवं संकीर्तनहरूमा मनलाई नै विशेष सावधान गराइएको हुन्छ। आदरणीय श्रोताहरू, अब कार्यक्रम शुभारम्भ गरौँ। प्रेम रस मदिरा नामक ग्रन्थबाट लिएको यो सुमधुर पद, प्रस्तुत पदमा पनि मनलाई श्यामा श्याम यानी युगल सरकार श्री राधा कृष्णको चरणको शरण ग्रहण गर्नको लागि अनुरोध गरिएको छ।

आदरणीय श्रोताहरू, हाम्रो मन असाध्यै चञ्चल छ। यस संसारमा पनि निकै व्यस्त यस्तो मनलाई सजिलै श्यामा श्यामको चरणमा या भनौँ भगवानको चरणमा लगाउन सरल छैन। यसको लागि बार बार तत्त्व ज्ञान सुनेर बुझेर मनलाई पक्का बनाउनुपर्छ। यो भावना दृढ भएको मनले नै लक्ष्य प्राप्ति कार्यमा सहयोग गर्न सक्छ। श्रोताहरू, भगवान् श्री कृष्णकी लादिनी शक्ति, श्री राधा रानीको प्राकट्य दिवस राधाष्टमी पर्वको उपलक्ष्यमा आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन

राधा तत्व श्री कृष्ण को प्राण हो अझ गहिराई में जानुहुन्छ भने अंतरंग अंतिम तत्व हो राधा तत्व परमांतरंग भूता राधा परम अंतरंग तत्व राधोपनिषद को पहिले मंत्र में यो पनि बताइयो। त्यसैले कृष्णेन आराध्यते इति राधा राधोपनिषद को पहिलो मंत्र। त्यसैले जसरी अरु इन्द्रियले प्राण को आराधना गरे कि तिमी हामीलाई छोडेर न गइदेऊ तिमी बिना हाम्रो अस्तित्व छैन त्यस्तै श्री कृष्ण पनि कृष्णेन आराध्यते इति राधा वेद भन्छ कि श्री कृष्णले पनि आराधना गर्ने जुन तत्व हो त्यो राधा तत्व। यो निष्कर्ष त्यसैले राधा तत्व नजानिकन श्री कृष्णको जति भक्ति गरे पनि जिरो यो वेदको आशय।

ते मया ब्रह्मांड पुराण श्री कृष्ण वंचन वृंदावनेश्वरी राधा जुन हो उसको मैं आराधना कर छू। स्वयं श्री कृष्ण को घोषणा से आराधना कर छू। यो तत्व हो तेनस त्यसैले वेदले बतायो कि पहिला एक तत्व जान मान त्यसपछि श्री कृष्णको भक्ति गर त जान्नुपर्ने तत्व के तत्व हो राधा तत्व। राधा तत्वको आराधना बना श्री कृष्णको भक्ति गर्नु मात्र श्री कृष्णको भक्ति गरेर लक्ष्य प्राप्ति हुनु भन्नु महामूर्खमा पनि मूर्ख हो वेदले बतायो। राधा तत्वको बारेमा आफूलाई शास्त्रको ज्ञाता मान्ने व्यक्तित्वहरू पनि घोर मूर्खतायुक्त कुरा गर्छन्। किन यदि राधा तत्व नै परम तत्व हो भने जुन श्रीकृष्णको लीलाको सर्वोच्च ग्रन्थ भागवतमा राधा तत्वको किन उल्लेख छैन? यो प्रश्न उठाउँछन्। राधा तत्वको बारेमा भागवतमा व्याप्त छ। अब देख्न नसक्नु त देख्न नसक्नेको कमी हो। कुनै चिज माइक्रोस्कोपबाट मात्र देखिन्छ, खाली आँखाबाट देखिन्न भने माइक्रोस्कोप तिमीसँग नहुनु त्यो तिम्रो कमी हो। यसको मतलब यो होइन कि तिमी देख्दैनौ। जस्तै अहिले बादल लागेको छ, सूर्य देखिँदैन, त यसको मतलब यो होइन कि सूर्य नै छैन, तिमी देख्न सक्दैनौ। यो बताऊ, आफ्नो गल्ती स्वीकार गर। तेनस राधा तत्व यो कुरा ठिक हो कि प्रत्यक्ष रूपमा विशद विवेचन पाइँदैन प्रत्यक्ष रूपमा, तर अप्रत्यक्ष रूपमा भागवतमा राधा तत्व व्याप्त छ। प्रत्यक्ष नहुनुको पछाडि विशिष्ट कारणहरू छन्। जस्तै बिजुलीको करेन्टलाई छोएर अनुभव गर्न कसैले हिम्मत गर्दैन, गर्यो भने राम नाम सत्य हुन्छ। सामान चाहियो। त्यस्तै भागवतमा राधा तत्व यस प्रकार छ र त्यसको प्रत्यक्ष नहुनुको कारण विशिष्ट कारणहरू मध्ये एक यो हो। तपाईँहरू सबलाई थाहा छ कि वेदव्यासले वेदलाई चार भागमा विभक्त गरे, तमाम पुराण इत्यादिको रचना गरे, तर सन्तुष्टि भएन, सुख प्राप्ति भएन जुन उनी चाहन्थे। पश्चात नारदजीले बताए भगवानको आज्ञा कि भगवान श्री कृष्णको साधना गरेर अनुभव प्राप्ति गरेपछि अनुभवद्वारा, आइडियाद्वारा होइन अनुभवद्वारा भागवतको रचना गर्नु, त फेरि तिमीले खोजेको चिज प्राप्ति हुन्छ। त अन्तमा भागवत बनाए, भागवत तयार गरे, तर अब सुनाउने कसलाई? अधिकारित्व चाहियो। अधिकारित्व ध्यान दिनुहोस्, भागवत सुन्न पनि सुनाउन पनि, बताउने बताइरहेछन्, सुन्ने सुनिरहेछन्, सब यही सोच्छन् कि एक सप्ताह भागवत सुनेपछि कान पवित्र हुन्छ, सबले वैकुण्ठको टिकट प्राप्त गर्छन्, यो सोच राख्छन्। अझ विचित्रता त यहाँ छ कि भागवत लगाएर तमाम भौतिक सुख सुविधा प्राप्ति हेतु भागवतलाई प्रयोग गर्छन्। अर्को आश्चर्य, जबकि भागवत पहिलो स्कन्दको पहिले अध्यायको दोस्रो श्लोकमा बताइएको छ कि भागवत कैतव रहित धर्म हो, कैतव रहित धर्म प्रोज्जित कैतव, अर्थात कैतव माने क्यों? कैतव माने भुक्ति मुक्ति को चाहना। यदि कसैलाई
मृत्यु लोकदेखि ब्रह्म लोकसम्मको सुख भोगको कामना छ किञ्चित मात्र भनी पनि भने त्यसले भागवत नछोओस्, डोन्ट टच। भागवतले आज्ञा दिन्छ। साथै यदि कसैले मुक्त हुन चाहन्छ, मुक्ति प्राप्त गर्न चाहन्छ भने पनि भागवत डोन्ट टच। यो कैतव रहित हो, यसमा भुक्ति र मुक्ति सम्बन्धी प्रश्नै छैन।

0: लयम एक एक तीन भागवत
1: भागवत तेल्ले छोस
0: कसले
1: अरे गीता तेसले छोस जल्ले भागवत प्राप्ति करे छ सुविधा छ भागवत मा भागवत प्राप्ति करे पुग्छ
0: बताउनुस् भागवत प्राप्ति पनि सरल बताउँदैछु म
1: यदि भागवत प्राप्ति गरेका छैन भने त गीता पनि छुन मना गरेका छ ए 18 अध्यायको 67 श्लोक पढ्नुहोस् पल्टाएर आफै त्यही बताछ भागवतलाई त भागवत प्राप्ति गरेर मात्र पनि पुग्दैन रसिक सन्त हुनुपर्छ रसिक सन्त उसले मात्रै त्यसको रस पिउन पिलाउन सक्छ अरू कसैले सक्दैन त्यही भागवतमा लेख्या छ
0: यो भागवत तत्त्व
1: त यहाँ प्रसङ्ग यो हो कि राधा तत्त्वको बारेमा भागवतमा कस्तो वर्णन छ र अधिकारित्वको प्रश्नमा वेदव्यासले भागवतको रचना गरेपछि कोही पाएनन् अधिकारी सुनाउनलाई जबकि उनको आश्रम थियो ब्रह्मचर्यमा बसेका तमाम गुरुकुलमा बसेका व्यक्तिहरू थिए विद्यार्थीहरू हजारौँको संख्यामा सब वेद इत्यादिको अध्ययन गर्थे वेदव्याससँग ती पनि अधिकारी मानेनन् वेदव्यासले त उनले अधिकारित्व खोजी गरे शुकदेव परमहंस शुकदेव परमहंसलाई सुनाउनको निमित्त एक शिष्यलाई बर्हापीडम अहो बकियम इत्यादि भागवतको श्लोकहरू सिकाएर पठाए जो जन्मेपछि बाबुआमाको मुख पनि नहेर्ने शुकदेव परमहंस सर्वत्र अद्वैत देख्ने कतै द्वैत नै नदेख्ने सर्वत्र एक देख्ने ब्रह्मलीन ज्ञानी थिए शुकदेव परमहंस तर भागवतको एक श्लोकले उनको ब्रह्म आनन्द जुन छ सब गायब भयो सगुन साकारको भक्ति गर्न सुरु गरे एक त्यो समयमा पनि एक शुकदेव परमहंस भेट्टाए अधिकारी वेदव्यासले आज कुनै अधिकारित्वको प्रश्न छैन त ती शुकदेव परमहंस ध्यान दिनु सब शुकदेव परमहंस पहिलो व्यक्ति थिए जसले भागवत सुने रचनाकार वेदव्यास बस विश्वमा तेस्रो कुनै पर्सनालिटी रहेन अब तेस्रो पर्सनालिटीलाई सुनाउन पर्यो ती थिए राजा परीक्षित महापुरुषका पुत्र श्रीकृष्णका सम्बन्धी जसले गर्भमै गएर परीक्षितको रक्षा गरेका थिए गर्भमै दर्शन प्राप्त थियो भगवानको परीक्षितलाई शुकदेव परमहंसले सुनाउन पर्ने भयो सात दिनमै कल्याण गर्नलाई त शुकदेव परमहंसले रचनाकार वेदव्यास भए रहन दिनुहोस् अब शुकदेव परमहंसले जे प्रचार गर्छन् विश्वमा त्यही रहने भयो त शुकदेव परमहंसमा एक बिमारी थियो

नमः। भागवत दूसरो स्कंद को चौथो अध्याय को चौदहों श्लोक में अपने तृतीय विभक्ति माया आको छ। राधसा न ल्याउन खोज्दा खोज्दै पनि राधा तत्वको निरूपण भएको छ भागवतमा। त यी विशिष्ट कारणहरू हुन्। त हेर्नुहोस्, जसरी मेहन्दीको पात हुन्छ, तपाईँ मेहन्दी लाउनुहुन्छ हातमा, कलर आउँछ, तर मेहन्दीको कच्चा पदार्थ पातमा हेर्नुहोस् त त्यो पन देखिँदैन, त्यो रातोपन, हरियो पात देखिन्छ। तर हरियो पात देखे पनि जब त्यसलाई कुटेर लगाइन्छ त त्यो रातोपन आउँछ। जसरी त्यो हरियो पात भए पनि रातोपन व्याप्त छ, त्यसै गरी भागवतमा राधा तत्त्व व्याप्त छ। र त्यही वेद व्यासजीले जति बनाए रचना, देवी भागवत पुराण, स्कंद पुराण, ब्रह्मांड पुराण, ब्रह्म पुराण, सबमा सर्वत्र राधा तत्त्वको निरूपण छ। र वेद तपाईँहरूलाई मैले बताछु प्रवचनको क्रममा कि वेद एक पनि छ, वेद तीन पनि छ, वेद चार पनि छ, वेद पाँच पनि छ, तर मूल वेद एक छ, ऋग्वेद। ऋग्वेदबाटै अरू विभक्त गरिएको हो। त जुन मूल वेद हो, जुन स्वयं भगवान हो, वेदमा ऋग्वेदमा राधा तत्त्वको विशद वर्णन छ। सातै विभक्तिमा राधा नाम प्रयोग भएको छ ऋग्वेदमा। सातै विभक्ति, जुन संस्कृतमा विभक्ति हुन्छ, प्रथमा द्वितीया इत्यादि, त्यसमा राधा ऋग्वेदमा प्रथमा विभक्ति, राधांसी द्वितीया विभक्ति, राधसा तृतीया विभक्ति, राधसे चतुर्थी विभक्ति, राधा सह पंचमी विभक्ति, राधसाम षष्ठी विभक्ति, राधसी सप्तमी विभक्ति। ये सातै विभक्ति हुन्छन्, सबमा राधा नाम उल्लेख छ। द यो हो राधा तत्त्व। त्यसैले जगदा राध्या राध्या राधा वराधक, अर्थात सारा जगत जसको आराधना गर्छ त्यो पनि राधा तत्त्वको आराधना गर्छ। यानि कि श्री कृष्ण पनि कृष्णेन आराध्यते इति राधा, श्री कृष्ण पनि राधा रानीको आराधना गर्छन्। र रास इत्यादिको रस यदि कोही चाहन्छ, समर्थारतिमा को अन्तरङ्ग अन्य चिजहरू छन् जसमा साधारणी रति, सामञ्जस्यरति, समर्थारतिमा महाभाव युक्त रस जो प्राप्त गर्न चाहन्छ, उसले त राधा रानीको भक्ति नगरी सुखै छैन। प्रेमेर परम सार महाभाव जानी, सही महाभाव रूप राधा ठकुरानी। गौरांग महाप्रभुले इसको बारे में बताए। हेर्नुहोस्, हिसाब यो हो कि कृष्णेर अनंत शक्ति तारे तीन प्रधान, श्री कृष्ण का अनंत शक्ति छन्, त्यसमा तीन शक्ति जीव माया एवं योग माया शक्ति। योग